0: को प्रस्ताव गरेको हो। विधेयकको मस्यौदा जेठ 19 गते आयोगबाट स्वीकृत भई गृह मन्त्रालय पठाइएको छ। निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानूनमा आयोगले निरन्तर गृह कार्य गरे पनि अघि बढ़न सकेको छैन। एकीकृत कानून तर्जुमा भएमा निर्वाचन सम्बन्धी 8 कानून खारेज संशोधन हुनेछन्। आयोगले मौजूदा कानूनहरूमा रहेको उम्मेद्वारको अयोग्यता सम्बन्धी व्यवस्था परिमार्जन गर्दै प्रतिस्पर्धामा बन्देजको व्यवस्था प्रस्ताव गरेको हो। विधेयक मसुदाको दफा 76 उम्मेद्वार हुन नपाउने सम्बन्धी व्यवस्थामा भनिएको छ, संघीय संसद, प्रदेश सभा वा स्थानीय तहको सदस्य पदमा उम्मेद्वार भई पराजित भएको व्यक्ति त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार हुन सक्ने छैन। तर यस्तो व्यक्ति सोही कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद तर सोही निर्वाचन क्षेत्र वा तहमा हुने सोही पदको उम्मेद्वार उपनिर्वाचनमा भने उम्मेद्वार हुन सक्ने व्यवस्था गरिनेछ। चुनावमा पराजित व्यक्ति उपनिर्वाचन बाहेक अन्य तहको निर्वाचनमा भाग लिन बन्देज भए पनि प्रतिनिधि सभा वा प्रदेश सभाको समानुपातिक बन्द सूचीमा भने रहने व्यवस्था छ। यसैबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न निर्वाचनलाई व्यवस्थापकीय रूपमा चुस्त बनाउन निर्वाचन व्यवस्थाको एकीकृत कानून अनिवार्य रूपमा अघि बढ़ाइएको समेत बताउनु भएको छ।
1: यसैबीच सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान गरेको हिजोको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ। संसदको गतिरोध हटाउन राष्ट्रपा सभापति रवि लामिछानेले बैठक बोलाउनु भएको थियो। बैठकमा विपक्षी दलका नेताहरूसँग संसदको अवरोध हटाउने बारे छलफल भए पनि कुनै सहमति हुन नसकेको हो। यद्यपि विपक्षी दलका नेताहरूले बैठकलाई सत्तारूढ़ दलको सकारात्मक पहलका रूपमा व्याख्या गरेका छन्। 18 देखि 22 जेठसम्म 5 दिने भारत भ्रमणबाट फर्किएपछि सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गर्नुभएको थियो। त्यसपछि संसदको अवरोध हटाउन उहाँ अग्रसर हुनुभयो। जेठ 17 प्रधानमन्त्री शाहले संसदमा दिएको नेपाल भारत सम्बन्धी विवादास्पद अभिव्यक्तिको विपक्षी दलहरूले संसदमा विरोध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने र आफ्नो भनाई सच्याउनु पर्नेमा जोड़ दिएका छन् र अडान छोडेका छैनन्। सर्वदलीय बैठकमा सहभागी रासोपा सहमहामन्त्री विपिन आचार्यले सत्तारूढ़ दलका नेताको जिम्मेवारी बोध गरेर सर्वदलीय बैठक बोलाइएको बताउनुभयो। भारतबाट फर्किएपछि आइतबार लामिछानेले प्रधानमन्त्री शाहसँग भेट गर्नुभएको थियो। नेकपा सांसद वर्षमान पुनले रासोपा सभापति लामिछानेले सत्तारूढ़ दलका तर्फबाट अन्य राजनैतिक दलसँग गरेको प्रयास राम्रो भएको बताउनुभयो। हिजो बोलाइएको प्रतिनिधि सभा बैठक पनि अगाडि बढ़न सकेन र बैठकमा नेताहरूले अहिले बैठक रोकेर संवाद अगाडि बढ़ाउनु पर्ने माग गरेका थिए। यसैबीच संसदीय समितिलाई प्रभावकारी बनाउन जनता र सरकारवालाको भूमिका महत्वपूर्ण रहेको शिक्षा समितिका सभापति डाक्टर ओजस्वी शेरचन्दले बताउनु भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डाक्टर ओजस्वी शेरचन्दले समितिको काम कार्यवाहीलाई प्रभावकारी बनाउन योजनाबद्ध रूपमा अघि बढ़न खोजेको बताउनु भएको हो। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल, सामुदायिक सूचना नेटवर्क सीआईएनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवालासँग गरेको छलफलको प्रतिवेदन बुझ्दै सभापति शेरचन्दले हिजो यस्तो बताउनुभयो। सबैभन्दा धेरै विधेयक आउने समिति शिक्षा स्वास्थ्य तथा सूचना समिति भएको विगतको छलफल र गतिविधिबाट देखिने भन्दै आफू सभापतिको रूपमा आएपछि संसदीय समितिको काम कसरी प्रभावकारी बनाउने भन्ने बारेमा योजनाबद्ध रूपमा लागि परेको उहाँको भनाई छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा समितिमा छलफल शुरू भएको जानकारी गराउँदै सभापति शेरचन्दले अब विज्ञ सहित सांसद बीचमा छलफल चलाउने तयारी भएकाले पनि अकुराब सीआईएनले तयार पारेको प्रतिवेदनले छलफललाई अझ गहिरो र वृहत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
2: अब यो अस्तिको डिस्कसन वाज अल्सो फ्रुटफुल। हामीले धेरै फोरेन्सिक सम्बन्धी विज्ञहरूलाई फेरि डिस्कसन गऱ्यौँ। उहाँहरूले दिएको बुदाहरू पनि मैले आफैले पनि टिप्या छु। धेरै कुराहरू मैले आफैले त्यो विधेयक रिभ्यू गर्दाखेरि पनि यो दफामा यो उपदफामा चेन्ज गर्नुपर्नेहरू भनेको छु। हाम्रो अरू मान्यज्यूहरूले पनि राख्नु भएको छ त्यो कुराहरू। सबैजना डिफ्रेन्ट फिल्डको हुनुहुन्छ त्यहाँ होइन। त्यस्तै गरेर सैद्धान्तिक छलफल एक चरणमा भइसकेको छ। अब चाहिँ नेक्स्ट मिटिङमा चाहिँ बैठकमा चाहिँ हामीले चाहिँ दुई चारजनालाई ह्यान्ड आउट गरिसकेका छौँ कि आएर उहाँहरूले पनि प्रेजेन्ट गर्नुहुन्छ, उहाँको पोइन्ट अफ भ्यूहरू दिनुहुन्छ एक्सपर्टहरूले, अनि त्यसपछि दफावार छलफल हुन्छ। त्यसपछि पनि इन्पुट यसको पनि इन्पुट हुन्छ। हजुर
1: फरेन्सिक विधेयकको बारेमा समितिमा छलफल शुरू भएको छ। बैठकमा सांसदहरूबाट कुरा आएको, अब विज्ञ सहितको बैठक पनि छलफल गर्ने तयारी भएको उहाँले बताउनुभयो। आगामी दिनमा पनि सीआईएनले कानून निर्माणमा जनता र सरोकारवालालाई संसद र सांसदसँग जोड्न पुलको भूमिका खेल्दा आफूलाई खुशी लाग्ने सभापति शेरचन्दको भनाइरहेको छ। अकुराफ सीआईएनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बारेमा सरोकारवालाको बीचमा जेठ एघारमा विशेष संवाद श्रृंखला हेलो सांसदमा छलफल गरेको थियो। छलफलमा आएका निष्कर्षहरू संसदीय समितिका सभापति शेरसनलाई बुझाइएको हो।
0: क्रियाशील सदस्यता अध्यावधिको विषयले कांग्रेसको गुट विवाद फेरि सतहमा आएको छ। पार्टीले डिजिटल प्रणाली मार्फत सदस्यता अध्यावधिक अभियान सञ्चालन गरिरहँदा सदस्यको संख्यामा ठूलो गिरावट आएपछि यो विवादले कांग्रेसको राजनीतिक तरंगित बनेको हो। क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाईलीका अनुसार हिजो साँझसम्म 5,02,381 जनाले डिजिटल अध्यावधि गरिसकेका छन्। उहाँले भन्नुभयो, अघिल्लो साताभन्दा यो साता एकदमै धेरैले अध्यावधि गर्नुभएको छ। यो उत्साहप्रदक नै छ। 15 महाधिवेशनको नेतृत्व संघर्षसँग जोड़िएकाले सदस्यता विवाद थप चर्किने सम्भावना छ। वैशाख 1 गतेदेखि शुरू भएको अभियानको समय सीमा जेठ 28 सम्पन्न हुँदैछ। कांग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्यता थिए। तीमध्ये सबैभन्दा बढ़ी बागमती प्रदेशबाट र सबैभन्दा कम कर्णाली प्रदेशबाट थिए। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर सञ्चालन गरेको जिल्ला अधिवेशन सम्पन्न गर्दै हाल 56 जिल्लामा अधिवेशन सम्पन्न भएको जनाएको छ। 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको राष्ट्रपतिले जनाएको छ भने शनिबार र आइतबार गरी दुई चरणमा जिल्ला अधिवेशन आयोजना भएको थियो। शनिबार 38 जिल्लामा अधिवेशन सम्पन्न भएको थियो भने आइतबार शुरू भएका 28 जिल्लामध्ये अधिकांशमा नयाँ कार्य समिति चयन भएका छन्। राष्ट्रपतिका प्रवक्ता मनिष झाका अनुसार सोही प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र उदयपुरमा निर्वाचनको तयारी भइरहेको र मध्य प्रदेशका मोहतरी, रौतहट, सिरा, पर्सा र सर्लाहीमा निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएको पनि राष्ट्रपतिले जनाएको छ। आजदेखि राष्ट्रपतिले प्रदेश अधिवेशन शुरू हुने बताएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वन कार्यालयहरूमा काठ लगायतका सामग्रीको लिलाममा सजिलो बाटो खोजिँदै
3: रुखको पैसा तिरिसकेपछि यो बीचको जुन लामो प्रक्रिया हुन्छ नि, समय लाग्ने, बीचमा दलाली पार्टी छिर्ने, यो चाहिँ अन्त्य हुन्छ र तपाईँको काठबाट छिटो निस्किनु पनि हाम्रो एजम्पसन हो।
0: बाघ गणना सकियो, गैडाको गणना रोकियो, साना व्यवसायलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा, कर का दरमा हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै छानबिन गर्न माग लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
4: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
5: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छुवाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
4: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
5: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सड़क बत्तीको मात्रै 10 अर्ब बकेता शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। सड़क बत्ती बाले बाफत 355 पालिकाले विद्युत प्राधिकरणलाई झण्डै 10 अर्ब तिरेका छैनन्। 7 अर्ब 94 करोड 87 लाख 54 हजार बकेउता र त्यसको 25% जरिवाना सहित कुल 9 अर्ब 93 करोड 59 लाख 43 हजार तिर्न बाँकी छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले सड़क बत्ती सहितको बक्यौदा महसुल उठाउन राहतका मातहतका निकायलाई निर्देशन दिएपछि प्राविधिक र स्थानीय त फेरि आमने सामने हुने देखिएका छन्। प्राधिकरण र स्थानीय सरकार बीच सड़क बत्तीको महसुल विवाद वर्षौंदेखिको पुरानो हो। त्यस्तै एक चौथाई फौजदारी मुद्दा लागू औषध कसूरका शीर्षकको खबर छ। नेपालमा लागू औषधको कारोबार चिन्ताजनक रूपमा बढ़ेको छ। लागू औषध सम्बन्धी मुद्दाको बढ़दो दरले यसलाई पुष्टि गरेको हो। चालू आर्थिक वर्षको अहिलेसम्म मुलुकका अदालतमा फौजदारी अभियोगसँग सम्बन्धित 20,708 मुद्दा फैसला भएकोमा 5,061 मुद्दा लागू औषध कसूरका छन्, जुन कुल फौजदारी मुद्दाको 24.44% हो। त्यस्तै वीरगंजका मेयर सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा पनि खबर छ भने सुदूरपश्चिममा कांग्रेस संसदीय दलको विवाद मिलाउन मन्त्रीमण्डल फेरबदल शीर्षकमा खबर छ। त्यस्तै भित्री पृष्ठमा मधेस सधैँ आगलागीको जोखिममा 14 जिल्लामा 173 को मृत्यु नियन्त्रणको उपाय न्यून शीर्षकमा खबर छ भने ब्रिटिश गोर्खा बाहेक नेपाल गोर्खाबारे नेपाल बेलायत मन्त्री स्तरीय वार्ता शीर्षकमा पनि खबर छ। त्यस्तै मोबाइलको क्षतिपूर्ति माग्दै विद्यार्थीले प्रदर्शन गरेको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ। त्यस्तै सुनकोशी मरिनमा नयाँ टेण्डर शीर्षकमा नयाँ पत्रिकाको भित्रपृष्ठमा खबर प्रकाशित छ।
1: गोर्खापत्र दैनिकको भित्रीपन्नामा साना व्यवसायलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जा शीर्षकमा खबर छापिएको छ। नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जाको दायरा विस्तार गर्दै लघु साना तथा मझौला व्यवसायीलाई अधिकतम 10 लाख रूपियाँसम्म बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो। राष्ट्र बैंकले सोमबार हिजो विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्ग निर्देशन 2078 संशोधन गर्दै डिजिटल कर्जाको सीमा बढ़ाएको हो। यसअघि डिजिटल कर्जाका अधिकतम सीमा 5 लाख रूपियाँ रहेकोमा अब व्यावसायिक प्रयोजनका लागि 10 लाख रूपियाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ। प्रदेश र स्थानीय निकायलाई 4 खर्ब 24 अर्ब अनुदान दिएको बारेमा अर्को खबर छ। अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण बापत 4 खर्ब 24 अर्ब 27 करोड 74 लाख रूपियाँ विनियोजन गरेको हो। आर्थिक वर्ष 2083-84 लागि गरिएको यो विनियोजनमा समानीकरण अनुदानतर्फ 1 खर्ब 51 अर्ब 70 करोड़ सशर्ततर्फ 2 खर्ब 45 अर्ब 81 करोड़ विशेष अनुदानतर्फ 13 अर्ब 22 करोड़ र पूंजीगत प्रकृतिको समपूरक अनुदानतर्फ 13 अर्ब 53 करोड़ रूपियाँ रहेको छ। बकेउता असुलीमा लाग्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको बारेमा पनि खबर छापिएको छ। सन्दर्भ विश्व ब्रेन ट्यूमर दिवस बढ़दै ब्रेन ट्यूमरका बिरामी शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छापिएको छ। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गएको तथ्याङ्कले देखाउँछ। नेपालमा गत वर्ष देशभर 3,000 जना ब्रेन ट्यूमरका बिरामीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएका बिरामी मध्ये पुरूषको संख्या महिला भन्दा बढ़िरहेको देखिएको छ। ब्रेन ट्यूमर भएका मानिसमा टाउको अत्यधिक दुख्ने, रिंगटा लाग्ने, आँखा देख्न कम हुने, शरीरको कुनै भागमा कमजोरी महसुस हुने लक्षण देखिने विज्ञहरू बताउँछन्। मदिरा सेवन, सुर्तीजन्य पदार्थ सेवनलाई पनि ब्रेन ट्यूमरको कारकका रूपमा लिन सकिने विज्ञहरूको भनाइरहेको छ। बाघ गणना सकियो गैंडाको चाहिँ रोकियो शीर्षकमा नितु घलेले लेख्नु भएको खबर छ अन्नपूर्ण पोस्ट दैनिकमा। यस वर्ष नेपालमा बाघ र गैंडा दुवैको गणना गर्ने योजना रहे पनि आर्थिक स्रोत जनशक्ति अभाव तथा उच्च जोखिमका कारण गैंडा गणना हुन सकेन। गत डिसेम्बरदेखि मार्चसम्म बाघ गणना सम्पन्न भए पनि गैंडाको गणना स्थगित गरिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले परम्परागत शैलीभन्दा वैज्ञानिक विधि अप्नाएर आगामी गणना गर्ने तयारी भइरहेको बताएको छ। महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार बाघको तुलनामा गैंडा गणना बढ़ी जोखिमपूर्ण रहने गर्दछ। भित्री पन्नामा छापिएको अर्को खबर छ करको हेरफेर गरेको भन्दै अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग शीर्षकमा यो खबर छापिएको छ भने अर्को खबर पनि छ मन्त्रालय गाभिँदा छ सचिव जगेडा शीर्षकमा सरकारले 25 मन्त्रालयलाई घटाएर 18 कायम गर्दा 6 सचिव अतिरिक्त अर्थात जगेडामा परेका छन् भने केहीको सरूवा गरिएको छ। मन्त्री परिषद बैठकबाट अतिरिक्त समूहमा राखिएकाहरूमा लोकनाथ पौडेल कृष्ण हरि पुष्कर हरिप्रसाद मैनाली डाक्टर गोविन्द प्रसाद शर्मा दिल्लीराम शर्मा र डण्डुराज घिमिरे हुनुहुन्छ। सरकारले कार्य सञ्चालन नियमावलीलाई ल्याउँदै मन्त्रालयको संख्या 22 घटाएर 18 बनाएको थियो। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा वीर अस्पताल बेथितीको चाङ शीर्षकमा सकसमा बिरामी छन् अर्जुन पौडेल र विशाल कार्कीले लेख्नु भएको खबर हो। स्वास्थ्य बीमाको औषधिका सम्बन्धमा पहिले भीसी रजिस्ट्रार डाइरेक्टर रेक्टर हुनुहुन्थ्यो समूहमा जुनसुकै निर्णय लिँदा सजिलो हुन्थ्यो अहिले म एक्लैले निर्णय गर्ने अधिकार छैन मैले दैनन्दिनका सेवा नरोकिने गरी काम गर्ने हो कार्यवाहक निर्देशक डाक्टर प्रभा चापागाईले बताउनु भएको छ। दिल्लीबाट फर्किएको सात दिनमै बेजिङ जाँदै परराष्ट्र मन्त्री खनाल शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। तीन दिने भारत भ्रमण सकेको एक सातामै परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जान लाग्नु भएको हो। मन्त्री खनाल 31 जेठमा 4 दिने भ्रमणका लागि चीन जाने तयारी छ। द्विपक्षीय सम्बन्ध कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने जानकारी दिइएको छ। भित्री पन्नामा अर्को खबर पनि छापिएको छ करका दर हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग विपक्षी दलका सांसदहरूले गरेका छन्। नेपाल र भारतबीच डिजिटल रेमिट्यान्स सेवा कार्यान्वयनमा आएको बारेमा खबर छापिएको छ भने दुई वर्षदेखि टहरामै 22 थामी परिवार शीर्षकमा यो खबर छापिएको छ रामेछापबाट नवराज श्रेष्ठले लेख्नु भएको हो। अनि अर्को खबर नागरिक दैनिकमा छापिएको छ ताप्दै पृथ्वी नयाँ रेकर्डको आकलन शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको हो। विश्व मौसम संगठनको प्रतिवेदन अनुसार 5 वर्षभित्रै आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्वव्यापी औसत भन्दा 3 गुणाले बढ़नेछ नेपाली युवालाई 125 अर्बको चिट्ठा शीर्षकमा अर्को खबर छ चार वर्ष अघि सुन्दर भविष्यको खोजीमा नेपालबाट संयुक्त अरब इमिरेट्स यूएई पुगेका 26 वर्षीय तयब खानले 3 करोड़ दिराम अर्थात 125 अर्ब रूपियाँ बराबरको चिट्ठा जित्नु भएको हो। आबुधाबीमा बसोबास गर्दै आउनुभएका खान यूएई लटरीको लकी डे ड्रको ज्याकपट प्रणाली अन्तर्गत ग्रान्ड पुरस्कार जित्ने पहिलो व्यक्ति बन्नु भएको पनि उल्लेख गरिएको छ। निजामतीमा हलचल आएको अर्को खबर भुवन शर्माले लेख्नु भएको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव सहित संघीय निजामती सेवा ऐनको मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएपछि कर्मचारी वृत्तमा हलचल मचिएको हो। प्रदेश र स्थानीय तहलाई 4 खर्ब 24 अर्ब वित्तीय हस्तान्तरण भएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्।
0: साझा खबरमा अब विदेशका खबर इरान र इजरायलले एकअर्का विरूद्धका सैन्य आक्रमण तत्कालका लागि रोक्ने बताएका छन्। अप्रेलमा भएको युद्धविरामपछि पहिलो पटक दुवै देश बीच प्रत्यक्ष रूपमा मिसाइल तथा हवाई आक्रमण रोक्ने मौखिक सहमति बनेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तत्कालका लागि देशले आक्रमण रोकेको बताउनु भएको हो तर इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझै समाप्त नभएको स्पष्ट पार्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। संयुक्त राष्ट्र संघका मानव अधिकार उच्चायुक्त वोल्कर ट्रकले क्युबामाथि अमेरिकाले हालै लगाएका प्रतिबन्धहरूको आलोचना गर्नुभएको छ। ट्रम्पले अमेरिकी प्रतिबन्धका कारण क्युबाको अर्थतन्त्रमाथि बढ़दो दबाव परेको र त्यसको प्रत्यक्ष असर जनस्वास्थ्य क्षेत्रमा देखिएको समेत बताउनु भएको हो। विशेष गरी बालबालिका माझ मृत्युदर बढ़ेको सम्बन्धमा आएका प्रतिवेदनप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ र दक्षिण फिलिपिन्सको समुद्री क्षेत्रमा हिजो गएको 7.8 म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा 35 जनाको मृत्यु भएको छ। भूकम्पमा 200 भन्दा बढ़ी घाइते भएका छन्। फिलिपिन्समा आएको यो सबैभन्दा ठूलो र शक्तिशाली भूकम्प मानिएको छ। त्यसमा कैयौं संरचनाहरू क्षतिग्रस्त भएका छन्। उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा परिचालन गरी उद्धारको काम जारी राखेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली 20 एसियन खेलकुद अन्तर्गत छनौट प्रतियोगितामा पराजित रहँदै च्याम्पियन बनेको छ। सिंगापुरमा हिजो भएको फाइनल स्पर्धामा नेपालले चिर परिचित प्रतिद्वन्दी हङकङलाई डकवर्थ लेविस नियम अनुसार 19 रनले हराउँदै च्याम्पियन ट्रफी हात पारेको हो। हङकङले विश्वभरमा 7 विकेट गुमाउँदै 188 रनको बलियो योगफल बनाएको थियो। पहिलो इनिङ्समा हङकङका दुई खेलाड़ीले अर्धशतक बनाएपछि बलियो स्कोर बनाएको हो। 20 एसियन खेलको छनौटमा नेपालका ओपनर कुशल भुर्तेल सर्वोत्कृष्ट खेलाड़ी बन्नु भएको छ। म्यान अफ द सिरिज हुने क्रममा उहाँले 4 खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपाले अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीलाई अमेरिका, मेक्सिको र क्यानाडामा हुने फिफा विश्वकप 2026मा सहभागी हुन रोक लगाएको छ। राखेपाले गत वैशाखमा बिना शर्त एन्फामाथिको प्रतिबन्ध फुकुवा गरेको थियो र नेपाल पुलिस स्कूल अनि सुशील केडिया स्कूल डीएबी तेस्रो जयकुमार नाथ शाह स्मृति 16 वर्ष मुनिको इन्टर स्कूल क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज प्रतिस्पर्धा गर्दैछन्।
0: वन क्षेत्रबाट काटिएका वा बरामद गरिएका सामग्री व्यवस्थापनका लागि चालिएका कदम र प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरमा अब वन क्षेत्रको उत्पादन र व्यवस्थापनको कुरा। देशभरका वन कार्यालयमा पुग्ने हो भने जहाँ पनि काठ, मोटरसाइकल, साइकल लगायतका सवारी साधन वर्षौंदेखि अल्पत्र परेको देखिन्छ। यसको कारण र व्यवस्थापनका लागि चालिएका कदमका बारेमा डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यसँग हामीले कुराकानी गरेका छौं।
3: करिकरि हामीले 90% सल्भ गरेका छौँ। अब तपाईँ चितवन वन कार्यालयभित्र पुराना कुहिएका काठ हाम्रो कम्पाउन्डभित्र छैन।
11: तपाईँको पनि होला, अरू पनि
3: धेरैतिर घटेको छ नि त। म धादिङमा त धादिङ जिरो गरेर आएँ। म
11: शून्यमा झार्ने नझार्ने भन्ने कुरा त्यो
3: पनि पर्छ, उहाँको नै पर्छ। केही अदालती प्रक्रियामा अड्केका छन्, केही आदेश लिनुपर्ने हुन्छ। यस कारणले चाहिँ अब हामीसँग कहाँ समस्या छन् भने अब तपाईँ डिभिजन वन कार्यालयभित्र रहेका चाहिँ पुराना गाडी व्यवस्थापन साइकल अहिले अब हामी यो तुरन्त हुँदो रहेछ कसुर जान्ने वन यो बरामदी सवारी साधनको ऐन योजना वन गृह मन्त्रालय जुन ऐन ल्याएको छ त्यसको प्रक्रियामा छिरेर अब अहिले तपाईँ चितवन वन कार्यालयभित्रको म उदाहरण लिन्छु, सिम्बल तपाईँ एक्जाम्पल गर्न सक्छ। पुराना कार्ड चाहिँ तपाईँले करि करि पाउनुहुन्न, एकदम नेग्लिजेबल छ, थोरै एक दुई लट बाँकी छ, त्यो हामी सक्छौँ, चाँडै सक्छौँ। यस्तै गरी म मात्रै होइन,
11: त्यो अभियान चलाउने सूत्र चाहिँ के रहेछ त?
3: त्यो त यसो आफै अब अहिले गएर गएपछि खोजतलास गर्ने, डाटा खोज्यो, पुरानो फाइल मुद्दा खोलो, मुद्दाको प्रक्रिया कहाँ पुगेको छ, आदेश के भएको छ। अब भन्न कुनै गाडीमा काठ लिएर आएर बरामद भयो, गाडी बेल काठ बरामद भयो, कार चाहिँ हामीले आजकल चाहिँ के गर्छौँ, पछिल्लो पटक के गरेका छौँ भने कार चाहिँ हामी सबभन्दा पहिले लाम गरिदिइहाल्छौँ। मुद्दा चल्दै गर्छ, मुद्दा र थुन्चेको आदेश भइसकेपछि कार चाहिँ सडीगढी जाले भन्नाले जाने हुनाले भनेर अहिले म मात्रै होइन सबै सो डिभिजन बनकाले सबै सो अदालतले काठलाई लिलामा अब सहमत छ। तपाईँको पछिल्लो पटक त्यो देख्नुहुन्न, पुराना नउठेका काठहरू छन्, त्यसको फेरि छुट्टै पाटो छ, त्यो पनि तपाईँको अब अहिले प्रदेश सचिवको नेतृत्वमा अर्को एनले पनि संशोधन गरेका छ। जस्तै सालका काठहरू अनि नरम प्रजाति काठहरूलाई चाहिँ 2 वर्ष, 3 वर्ष, चार वर्ष क्याटेगोरी हेरेर त्यो वर्षभित्र पनि पटक पटक सूचना निकाल्दा पनि ननिक्लेमा त्यसले चाहिँ मूल्य नै फरक कायम गरेर जस्तो अहिले 1000 रुपियाँको सालको प्रति सेफ्टी तिर्नुपर्छ भने 500 हो कि 300 हो कि 200 हो अथवा शून्य मूल्य कायम के गर्ने हो त्यो चाहिँ एउटा कमिटी छ त्यो कमिटीलाई अथोरिटी दिएर तुरन्त सफा गर्नुपर्छ भन्ने खालको अभियानमा छौँ अलिकति चाहिँ वन कार्यालयको प्रमुखको टिमको चाहिँ भूमिका प्रमुख मात्र नभनौँ त्यहाँको टिमको पनि अलिक महत्वपूर्ण भूमिका त हुन्छ नि तर अहिले म तुरन्त तुलनात्मक
12: आशा जस्तो प्रदेश सरकार अथवा संघीय सरकारले काठ त्यस्तो कुनै फेला पर्यो केही सामान घाटगतिमा रह्यो भने त्यसको तत्काल गर्नु भन्ने खालको त्यो निर्देशन खालको दिनु आवश्यक अथवा भइराखेको अभ्यास
3: दिन्छ अभ्यास वन मन्त्रालय संघीय वन मन्त्रालयले प्रदेश वन मन्त्रालयले हरेक मन्त्रालय निर्देशनलाई हामीलाई तालिम गोष्ठी जुन हाम्रो समीक्षा हुन्छ योजनामा हामी गइरहन्छौँ
12: त्यसो भए गाली खाने काम चाहिँ किन गर्दैन
3: प्रक्रियामा भइरहेछ मैले तपाईँलाई भने नि एउटा कुरो नियावलीले त्यसले चाहिँ एउटा दिएको छ प्रावधान
12: त्यसमा के छ
3: त्यसमा चाहिँ जस्तो कि घाटगतिमा रहेका लामो समयमा रहेका काठहरू नबिके नउठेको खण्डमा त्यसलाई चाहिँ प्रदेश सचिवको नेतृत्वमा एउटा कमिटीले मूल्याङ्कन गरेर डिभ्यालुएसन गर्ने सक्ने एउटा अधिकार दिएको छ दोस्रो अहिले खडे लिलाम पहिला अलि टाइट थियो अहिले खडा लिनुको प्रावधान चाहिँ पहिला चाहिँ नरम काठलाई मात्रै भन्ने थियो त अहिले प्रदेश सचिवको नेतृत्वमा उहाँलाई जिम्मेवार बनाएर चाहिँ खडै रूख लिलाम पनि गर्न सक्ने प्रावधान व्यवस्था भयो अब इम्प्लिमेन्ट गर्न सक्यो भने खडै लिलाम गरिन सक्यो भने
12: खडै लिलाम भन्ने कस्तो खालको फेरि
3: जस्तो रुखहरू
12: खडै रुख
3: ठाडो हुन्छ या ढलेका रुखहरू हुन्छ उनीहरूको चाहिँ भ्यालुएसन गर्ने भ्यालुएसन गरेर फिक्स मूल्य
12: गतिमा नराखेर
3: सिधै तपाईँको ठेकदारलाई चाहिँ अहिले चाहिँ हामी के गर्छौँ भने रुखको कटान गर्नुभन्दा अगाडि छपान नाप्ने चेक जाँच गरेर गर्छौँ अनि काट्छौँ काटेपछि घाटगतिमा ल्याएर बल्ल धाङदाङ 1000 से 1200 सिएफटी 1000 देखि 1500 सिएफटीको धाङदाङ बनाएर हामी काठ बिक्री गर्छौँ तर यदि खडै लिलाम गरिदिन सकियो भने चाहिँ तपाईँको रुखै खडा लिलाम हुन्छ त्यसपछि उसले सुरुमै कटानभन्दा अगाडि नै रुखको पैसा तिरिसकेपछि यो बीचको जुन लामो प्रक्रिया हुन्छ नि समय लाग्ने बीचमा दलाली पाटी छिर्ने यो चाहिँ अन्त्य हुन्छ र तपाईँको काठबाट छिटो निस्किनु पनि हाम्रो एजम्पसन हो
12: डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: दिल्लीबाट फर्किएको साता दिनमै परराष्ट्रमन्त्री खनाल बेजिङ जाँदै संसदको गतिरोध हटाउन सर्वदलीय बैठकमा भएन सहमति। एकीकृत निर्वाचन व्यवस्थापन विधेयकमा एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न रोक लगाउने प्रस्ताव।
12: सड़क बत्तीको मात्रै 10 अर्ब बकेउता 1/4 लागू औषधसँग सम्बन्धित मुद्दा। प्रदेश र स्थानीय तहलाई 4 खर्ब भन्दा बढ़ी अनुदान।
0: बाघ गणना सकियो गैडाको गणना रोकियो साना व्यवसायीलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा। करदाता करका दर हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै छानबिन गर्न माग।
12: फिलिपिन्सको दक्षिणी क्षेत्रमा गएको भूकम्पमा 35 जनाको मृत्यु। सयौं घाइते। इरान र इजरायल बीच तत्कालका लागि एक अर्कामाथि आक्रमण रोक्ने घोषणा।
0: र एसएन छनौटमा अपराजित रहँदै नेपाल च्याम्पियन। इन्फ्रा पदाधिकारीलाई विश्वकप हेर्न जान रोक।
12: साझा खबर कम्तीमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो पटकको बैठकमा फेरि सांसदहरूलाई स्वकीय सचिव दिनुपर्ने माग उठेको छ र सरकारले भने दलहरूसँगको अनुरोध र उनीहरूले दिएको सुझावका आधारमा निर्णय गर्ने भनेर केही समय अगाडि हरेक राजनैतिक दलहरूलाई स्वकीय सचिव चाहिन्छ भने निवेदन हाल्नु भनेर भनेको थियो। यहाँ दुईजना व्यक्ति सांसद जस्ता देखिन्छन्। एउटा घरको भवनको भित्रपट्टि कतै एक अर्काको बीचमा कुराकानी गरिराखेका जस्ता देखिन्छन् र यसै सन्दर्भमा अहिले सांसदहरूले च्याट जीपीटीलाई नै धेरै काम लगाएर पढेको भन्दै
13: रेडियो धादिङ 106 मेगाहर्ज
14: एस सुबला पोलिक्लिनिक प्राली धादिङ डिसमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हारजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर दिव्यपुरूष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हारजोर्नी तथा नसारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
15: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा
14: लामो समयदेखि ज्यान हाडमासु दुख्ने
15: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ
14: शरीरको कुनै पनि जोड्ने चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाइ भएमा
15: हरेक किसिमको नसाको समस्या भएमा नसा च्यापिएमा जोर्नी सुनिने लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
14: र हात घुँडा झमझमाउने घुँडामा पानी जम्ने समस्या भएमा
15: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म
14: सम्पर्क ठेगाना
15: सुबला पोलिक्लिनिक पाली नीलकण्ठ टिम धादिङ बजार प्रहरी बीट अगाडि फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।

0: California. Extreme energy drink.
1: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बसी बीच बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सहित मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सुविश्व इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-88-88 सुविश्व इन्टरनेट।
0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि

रेडियोधादिङ 100.5 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodhading.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 7:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। विदेश कार्यनीति विरूद्ध गरिएको हस्ताक्षर, धादिङका पत्रकारहरूले प्रधानमन्त्रीलाई पठाए बुढी गण्डकी जलविद्युत परियोजना अब प्राधिकरण मोडलमा। धादिङको गल्छीमा पालिका स्तरीय दुई दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न, शेयर बजार 20 अंकले घट्यो। र परराष्ट्र मन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक, हर्क साम्पाङ ट्राफिकको कार्यवाहीमा आफूलाई जानकारी नभएको साम्पाङको प्रतिक्रिया। अब पूरा खबर। नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन गर्दै निजी संचार माध्यममाथि विभेद हुने गरी लागू गरिएको विज्ञापन सम्बन्धी नीति तथा परिपत्र फिर्ता लिन संघीय सरकारसँग माग गर्दै हस्ताक्षर बुझाएको छ। संविधानले सुनिश्चित गरेको मौलिक हक, प्रेस स्वतन्त्रता, संघीयताको मर्म तथा खुल्ला अर्थनीतिको भावना विपरीत हुने गरी निजी तथा स्वरोजगार संचार माध्यमलाई असर पर्ने निर्णय र परिपत्र जारी गरेको भन्दै त्यसलाई तत्काल संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाइएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका सचिव तथा सूचना अधिकारी सन्तोष राज श्रेष्ठले जानकारी दिनुभयो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी अभ्यास, सूचनामा पहुँचमाथिको नियन्त्रण तथा सरकारी खर्च कटौतीको बहानामा सबै तहका सरकारी विज्ञापन तथा सूचनाबाट निजी संचार माध्यमलाई वञ्चित गर्ने विभेदकारी सरकारी निर्णय विरूद्ध सञ्चालन गरेको हस्ताक्षर संकलन अभियान अन्तर्गत संकलित हस्ताक्षर बुझाइएको हो। नेपालको ऊर्जा क्षेत्रको सबैभन्दा चर्चित, विवादित र बहुप्रतीक्षित परियोजना मध्ये एक मानिएको 1200 मेगावाट क्षमताको बुढी गण्डकी जलविद्युत आयोजना फेरि एकपटक नयाँ बहसको केन्द्रमा पुगेको छ। सरकारको नेतृत्व परिवर्तनसँगै आयोजनाको कार्यान्वयन मोडल पनि फेरिएको छ। चालू आर्थिक वर्षमा सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा अघि बढ़ाउने घोषणा गरिएको आयोजना आगामी आर्थिक वर्ष 2083-84 भने अधिकार सम्पन्न प्राधिकरण मार्फत निर्माण गर्ने घोषणा गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बुढी गण्डकी आयोजना प्राधिकरण मोडलमा निर्माण गरिने घोषणा गरिएपछि ऊर्जा क्षेत्र प्रशासनिक वृत्त तथा नीति निर्माण तहमा नयाँ बहस शुरू भएको हो। सरकारले यसलाई राष्ट्रिय ऊर्जा सुरक्षासँग जोड़िएको रणनीतिक आयोजना भनेको छ भने ऊर्जा क्षेत्रका धेरै जानकारहरूले भने स्वीकृत लगानी संरचना र कार्यान्वयन ढाँचा फेरिदा परियोजना अझै लम्बिने चिन्ता व्यक्त गरेका छन्। बुढी गण्डकी जलाशयुक्त आयोजना पहिलोपटक आर्थिक वर्ष 2069-70 राष्ट्रिय गौरवका आयोजनाको रूपमा

0: गरिएको थियो। धादिङ र गोर्खा जिल्लाको सीमा क्षेत्रमा निर्माण हुने यो आयोजना नेपालको सबैभन्दा ठूलो जलाशयुक्त परियोजना मध्ये एक हो। नेपालको ऊर्जा प्रणाली मुख्यतया नदी प्रवाहमा आधारित रन अफ द रिभर परियोजनामा निर्भर छ। वर्षायाममा पर्याप्त विद्युत उत्पादन हुने तर सुक्खायाममा उत्पादन घट्ने समस्या लामो समयदेखि रहँदै आएको छ। यही कारण बुढी गण्डकीलाई केवल अर्को जलविद्युत आयोजना नभई ऊर्जा सुरक्षाको आधारका रूपमा व्याख्या गरिँदै आएको छ। तर आयोजना घोषणा भएको करिब 14 वर्ष बित्न लाग्दा पनि निर्माण कार्य शुरू हुन सकेको छैन। यस अवधिमा सरकार परिवर्तन भए, नीति परिवर्तन भए, विदेशी कम्पनीसँगका सम्झौताहरू भने र भंग भए, तर परियोजना भने अझै पूर्व तयारीकै चरणमा छ। महालेखा परीक्षकको 60 प्रतिवेदन अनुसार प्रारम्भिक लागत अनुमान 2 खर्ब 60 अर्ब रूपियाँ रहेको थियो। अहिले भने लागत बढ़ेर करिब 4 खर्ब 6 अर्ब रूपियाँ पुग्ने अनुमान गरिएको छ। समय बित्दै जाँदा लागत बढ़दै जाने र निर्माण प्रक्रिया अझै शुरू हुन नसक्नु आफैमा एउटा चुनौती बनेको छ। धादिङको गल्छी गाउँपालिकाको आयोजनामा पालिका स्तरीय बाल सञ्जाल तथा वडा बाल मैत्री सहजकर्ताका लागि आयोजित 2 दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। बाल सहभागिता, बाल नेतृत्व र बाल मैत्री स्थानीय शासनको आधार भन्ने मूल नाराका साथ सञ्चालन गरिएको तालिममा 27 जनाको सहभागिता रहेको थियो। तालिमको सहजीकरण रेडियो राजमार्ग 92.1 MHz स्टेशन म्यानेजर तथा नागरिक पार्टी .com का संचालक आशिष ठकुरी र पत्रकार शिवराज आचार्यले गर्नु भएको थियो। तालिममा सहभागीहरूलाई परिचय कला, उद्घोषण, उद्घोषकको भूमिका, भाषण कला, समाचार लेखन तथा वाचन कार्यक्रम उत्पादन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। साथै कार्यक्रम सञ्चालन, समाचार वाचन तथा सार्वजनिक प्रस्तुतिकरण सम्बन्धी व्यावहारिक अभ्यास समेत गराइएको पालिका बाल मैत्री सहजकर्ता विपिन मल्लले जानकारी दिनुभयो। समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख कार्यक्रमका प्रमुख अतिथि धीरज बस्नेतले यस्ता तालिमले बाल बालिकाहरूको बोल्ने कला, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार प्रति सूचक नेप्से हिजो 20.27 अंकले घटेर 2735.14 बिन्दुमा झरेको छ। हिजो फाइनेन्स बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.77% ओह्रालो लागेको छ। हिजो 222 कम्पनीको शेयर घटेकोमा 42 बढ़ेका छन्। यस्तै 6 कम्पनीका शेयर भने घटबड़ भएका छैनन्। हिजो उपकार लघु वित्तको शेयर 7% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन कालिम्चोक हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। हिजो नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 5.62 अर्ब कारोबार भएकोमा हिजो 356 कम्पनीका 92,36,000 किता शेयर 4.08 अर्ब रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
4: किन न अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 MHz।
0: परराष्ट्र मन्त्री सुशील खनालले बेलायतका रक्षा मन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्ति सम्बन्धी मन्त्री लुइस स्यान्डो जोनसनसँग भर्चुअल बैठक गर्नुभएको छ। बैठक मुख्यतया बेलायती गोर्खाहरूको लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरू, समानुपातिक पेन्सनको माग लगायतका विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा खनालले नेपाल बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासाहरूको यथाशीघ्र आपसी रूपमा स्वीकार्य समाधान खोज्नुपर्ने आवश्यकतामा जोड़ दिनुभएको थियो। साथै उहाँले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी विषयहरू सम्बोधन गर्न बेलायती सरकारसँग अनुरोध गर्नुभएको थियो। हिजो भएको बैठकमा रक्षा मन्त्री हिलीको तर्फबाट सेनेटर जोनसनले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका विषयमा विषयहरू सम्बोधन गर्न नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको थियो। बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। बेलायती पक्षबाट सांसद एलेक्स बेकर, सांसद तथा नेपाल सम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष साथै बेलायतको रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू उपस्थिति रहेको मन्त्रालयले जनाएको छ। भर्चुअल बैठकमा बेलायती गोर्खा संगठनका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। यसअघि हिजो मन्त्री खनालले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका प्रतिनिधिहरूसँग भर्चुअल अन्तर्क्रिया गर्नुभएको थियो। प्रतिनिधि सभाका सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क सामताङलाई ट्राफिक नियम उल्लंघन गरेकोमा प्रहरीले कार्यवाही गरेको छ। मोबाइलले भिडियो खिच्दै मोटरसाइकल चलाएको देखिएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो। सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 164(1) ग बमोजिम कार्यवाही गरेको ट्राफिक प्रहरीले जनाएको छ। ऐनमा उल्लेख भए अनुसार यस्तो कसुर गर्नेलाई पहिलो पटक 500 रूपियाँ जरिवाना हुने व्यवस्था छ। पहिलो पटक कसुरदार भएकाले 500 रूपियाँ जरिवाना तोकिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले आफ्नो फेसबुक पेजमा सांसद सामताङको तस्वीर नै राखेर जनगुनासोको आधारमा कार्यवाही भइसकेको उल्लेख गरेको छ। तर सामताङले भने आफूलाई ट्राफिक प्रहरीले कार्यवाही गरेको भन्ने समाचारप्रति आश्चर्य प्रकट गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले आफूलाई यस्तो कार्यवाहीबारे कुनै जानकारी नभएको दावी गर्नुभएको छ।

अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले देशको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ अगाडि बढ़िरहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले हिज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री वाग्लेले पोलिसी कब्जा र म्याक्रो सिन्डिकेटहरूको अन्त्य गर्ने गरी सरकार अघि बढ़ेको जानकारी दिनुभयो। पुराना ब्याजबाट फाइदा लिइरहेकाहरू अहिले भ्रम फैलाउन लागेको जिकिर गर्दै उहाँले यो अन्तिम छटपटी रहेको र धेरै नटिक्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेको अनुसार अबको अर्थतन्त्र प्रतिस्पर्धामा आधारित हुनेछ। नियामक निकायहरूमा स्वच्छ सफा र सक्षम व्यक्तिहरू आउने र राजनैतिक संयन्त्र तथा आर्थिक संरचना भ्रष्ट राजनीतिज्ञको कब्जामा रहने दिन सकिएको उहाँको दावी छ। निजी क्षेत्र आफ्नो पूँजी र क्षमताको आधारमा अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धी बन्न सक्ने उहाँले बताउनुभयो। नागरिक एक जस्ता डिजिटल माध्यमबाट सेवा प्रवाह गर्दा बिचौलियाको अन्त्य हुने र भ्रष्टाचार न्यूनीकरण हुने बताउँदै अर्थमन्त्रीले सरकारी कार्यालय धाउन नपर्ने गरी नागरिक एकमा संयौं सेवाहरू आबद्ध गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। इजरायल र इरानले एक अर्का विरूद्धको सैन्य कार्यवाही तत्कालका लागि रोकेको घोषणा गरेका छन्। तर दुवै देशले युद्ध विराम उल्लंघन भए पुनः कड़ा प्रतिकार गर्ने चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हिजबुल्लाह विरूद्धको संघर्ष अझै समाप्त नभएको उल्लेख गर्नुभएको छ। इरानी सेनाले पनि अहिलेलाई सैन्य कार्यवाही रोकिएको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरे अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको छ। बेरूतमा अस्ति भएको आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायलतर्फ क्षेपास्त्र प्रहार गरेको थियो। त्यसको जवाफमा इजरायलले हिजो इरानभित्रका सैन्य संरचनालाई लक्षित गरी हवाई हमला गरेको थियो। यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतान्याहुसँग टेलिफोन वार्ता गरी थप आक्रमण रोक्न आग्रह गरेको बताउनु भएको छ। ट्रम्पले बीबीसीसँगको कुराकानीमा नेतान्याहुले आफ्नो आग्रह अभिज्ञान नगरेको दावी गर्दै द्विपक्षीय शान्ति सम्झौताको नजिक पुगेको बताउनु भएको छ। ट्रम्पले दुवै देशलाई तत्काल गोलाबारी रोक्न सार्वजनिक अपील गर्दै जारी शान्ति वार्तालाई सफल बनाउन संयमता अपनाउन आग्रह गर्नु भएको छ। विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजय भएको छ। गैराति लिलमा सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्याण्डलाई 3-1 गोलले पराजित गरेको हो। फ्रान्सको जीतमा माइकल ओलिसेले ह्याट्रिक गर्दै टोलीलाई जित दिलाए। पहिलो हाफ सकिन 2 मिनट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका ओलिसेले दोस्रो हाफ शुरू भएको 4 मिनटमै अर्को गोल थपेपछि फ्रान्स 2-0 गोलले अघि बढ़ेको थियो। उत्तरी आयरल्याण्डका प्याट्रिक केलीले एक गोल फर्काउँदै खेललाई 2-1 अवस्थामा पुर्याए। तर खेलको 75 मिनटमा ओलिसेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र फ्रान्सको 3-1 जित सुनिश्चित गरे। फ्रान्सले असार 2 गते सेनेगलसँग खेल्दै विश्वकपको यात्रा शुरू गर्नेछ। समूह आईमा रहेको फ्रान्सले त्यसपछि इराक र नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्स 4 दिन अघि भएको मैत्रीपूर्ण फुटबलमा आइभरी कोष्टसँग 2-1 गोलले पराजित भएको थियो। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। विभेदकारी नीति विरूद्ध गरिएको हस्ताक्षर धारीका पत्रकारले प्रधानमन्त्रीलाई पठाए। बूढी गण्डकी जलविद्युत परियोजना अब प्राधिकरण मोडलमा। धारीको पश्चिमा पालिका स्तरीय 2 दिने उद्घोषण तथा क्षमता विवृद्धि तालिम सम्पन्न। शेयर बजार 20 अंकले घट्यो। परराष्ट्र मन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक। हल्क सान्तपाङ ट्राफिकको कार्यवाहीमा आफूलाई जानकारी नभएको सान्तपाङको प्रतिक्रिया। यसको साथै अहिलेलाई खबर यति नै। बिहान 9 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित म व्यक्ति बिदा हुन्छु। नमस्कार।

0: रेडियो धारी समय संकेत
1: अहिले बिहानको 7 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: आजको कविता, आजको कविता,
2: आजको कविता, आजको कविता।
3: नमस्कार, म प्रभाती किरण।
4: कवि र कविता शीर्षकको एउटा कविता द्रुत विलम्बित छन्दमा।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाइ हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ बेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0105212048, मोबाइल नम्बर 98144994। के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
0: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
1: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
0: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन, धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
0: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
0: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
0: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङदेखि पुछार बजार ट्राफिक बिट अगाडि, मोबाइल नम्बर 98 43 33 38 98 98 13 83 71 00। हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सीपी कलेजको भवन सम्पर्क फोन नम्बर 01051 367 9141 063320 र 9843403123।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सेक्रेटरी सामान
1: अधिकारी सदस
0: बजट फ्रेंड्स
1: अधिकारी सदस
0: धारा फिटिंग
1: अधिकारी सदस
0: टाइल मार्बल
1: अधिकारी सदस
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष पलम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97-41-031-429
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-535-3068 मोबाइल नम्बर 98-41-26-33-83
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, सागर पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जाप पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भ्याडिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर। अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
0: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: सुन न, गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छ नि छैन?
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
5: त्रिमूर्ति छ नि छैन?
4: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
6: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
7: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813180307।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: जियौ एनिमल रिलायंस लाइफ इंश्योरेंस खुले रजियौ।
1: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन, सम्पर्क फोन नम्बर 01051367, 98140063249 र 98340403123।
2: झोक्राहरू बसिराख्नु भएको छ त के भयो?
3: जुन माइतीबाट ल्याएको भैँसी ब्याएपछि दुध खाउला घिउ बेचौला भनेर कति सोचेको थिए, मर्यो बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दहीबरी पनि दिएन बाबु मलाई त।
2: दहीबरीलाई सराप्दै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात् प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जिनाउनु पर्ने थियो, क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
3: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
2: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ, सहयोग पनि गरिदिन्छन्।
4: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा।
5: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
6: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: यस स्वास्थ्य परीक्षणमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
6: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 01052238 र 01052263 सम्पर्क गर्नुहोस्।
6: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: समुदाय का लागी समुदाय को आवाज रेडियो धादिंग
1: 106 मेगाहर्ज। घर में चार जना छन्, चार जना को चार ही समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
5: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्ड सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
6: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
6: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
6: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 9852121153 र 9843-78-43-22।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेज, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुसार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9913813100।
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू: बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
0: फोन नम्बर 0105212448, मोबाइल नम्बर 9841414984।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङबेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश।
2: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।

UBC Internet, तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.ubc.net.np वा सम्पर्क नम्बर 01 42 35 888 UBC Internet.

0: California.
1: Extreme energy drink.
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: अधिकारी सामान
1: अधिकारी सबलाइट
0: बजर फ्रेंड्स
1: अधिकारी सबलाइट
0: धारा फिटिंग
1: अधिकारी सबलाइट
0: टाइल मार्बल
1: अधिकारी सबलाइट
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष पलम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो भएमा पनि उतैतिर लाग्यो
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97-41-031-429
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनसारी पसल जानै पर्छ है
10: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनसारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
10: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
11: हामी त लाग्यौँ श्री अकला देवी सुनसारी पसलतिर अनि तपाईँ
12: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
4: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा
1: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
2: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
1: के हुनुहुन्छ बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
2: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
3: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
4: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोपराइटर नवीन कुमार श्रेष्ठ
3: फोन नम्बर 0105363 मोबाइल नम्बर 9841
5: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु यसले त छिट्टै फल दिन्छ बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त
6: हाइब्रिडले फल त छिट्टै दिन्छ होला तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ कोदो फापर चिनो कागुनो उवा जौ मकै सिमी तरुल पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन् त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ
5: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा
6: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ खडेरी तुसारो पनि सहन्छ कम लगानीमै राम्रो उब्जनी हुन्छ पौष्टिक तत्त्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरण पनि सहयोग पुर्याउँछ नि काकी
5: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो अब म पनि रैथाने बाली नै लगाउँछु
6: रैथाने बाली जोगाऊ जैविक खेती अपनाऊ आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ
5: एफएओ नेपाल भीमसिंह थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 9 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: रेडियोहरिङ 100.9 गर्हजका साथै इन्टरनेट अनलाइनको www.redhaharing.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा म वेकको नमस्कार। यसका साथै अहिलेलाई खबर यति नै। खबरको सुरुमा मुख्य खबर। विभेदकारी नीति विरूद्ध गरिएको हस्ताक्षर, धादिङका पत्रकारहरूले प्रधान अंशुलाई पछाए, बुढी गण्डकी जलविद्युत परियोजना अब प्राधिकरण मण्डलमा। धादिङको गल्छीमा पालिका स्तरीय दुई दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न, शेयर बजार 20 अंकले घट्यो। र परराष्ट्र मन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक, हर्क साम्पाङ ट्राफिकको कार्यवाहीमा आफूलाई जानकारी नभएको साम्पाङको प्रतिक्रिया। अब पूरा खबर। नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन गर्दै निजी संचार माध्यममाथि विभेद हुने गरी लागू गरिएको विज्ञापन सम्बन्धी नीति तथा परिपत्र फिर्ता लिन संघीय सरकारसँग माग गर्दै हस्ताक्षर बुझाएको छ। संविधानले सुनिश्चित गरेको मौलिक हक, प्रेस स्वतन्त्रता, संघीयताको मर्म तथा खुल्ला अर्थनीतिको भावना विपरीत हुने गरी निजी तथा स्वरोजगार संचार माध्यमलाई असर पर्ने निर्णय र परिपत्र जारी गरेको भन्दै त्यसलाई तत्काल संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाइएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका सचिव तथा सूचना अधिकारी सन्तोष राज श्रेष्ठले जानकारी दिनुभयो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी अभ्यास, सूचनामा पहुँचमाथिको नियन्त्रण तथा सरकारी खर्च कटौतीको बहानामा सबै तहका सरकारी विज्ञापन तथा सूचनाबाट निजी संचार माध्यमलाई वञ्चित गर्ने विभेदकारी सरकारी निर्णय विरूद्ध सञ्चालन गरेको हस्ताक्षर संकलन अभियान अन्तर्गत संकलित हस्ताक्षर बुझाइएको हो। नेपालको ऊर्जा क्षेत्रको सबैभन्दा चर्चित, विवादित र बहुप्रतीक्षित परियोजना मध्ये एक मानिएको 1200 मेगावाट क्षमताको बुढी गण्डकी जलविद्युत आयोजना फेरि एकपटक नयाँ बहसको केन्द्रमा पुगेको छ। सरकारको नेतृत्व परिवर्तनसँगै आयोजनाको कार्यान्वयन मोडल पनि फेरिएको छ। चालू आर्थिक वर्षमा सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा अघि बढ़ाउने घोषणा गरिएको आयोजना आगामी आर्थिक वर्ष 2083-84 भने अधिकार सम्पन्न प्राधिकरण मार्फत निर्माण गर्ने घोषणा गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बुढी गण्डकी आयोजना प्राधिकरण मोडलमा निर्माण गरिने घोषणा गरिएपछि ऊर्जा क्षेत्र प्रशासनिक वृत्त तथा नीति निर्माण तहमा नयाँ बहस शुरू भएको हो। सरकारले यसलाई राष्ट्रिय ऊर्जा सुरक्षासँग जोड़िएको रणनीतिक आयोजना भनेको छ भने ऊर्जा क्षेत्रका धेरै जानकारहरूले भने स्वीकृत लगानी, संरचना र कार्यान्वयन ढाँचा फेरिदा परियोजना अझै लम्बिने चिन्ता व्यक्त गरेका छन्। बुढी गण्डकी जलाशयुक्त आयोजना पहिलो पटक आर्थिक वर्ष 2069-70 राष्ट्रिय गौरवका आयोजनाको रूपमा अघि सारिएको थियो। धादिङ र गोर्खा जिल्लाको सीमा क्षेत्रमा निर्माण हुने यो आयोजना नेपालको सबैभन्दा ठूलो जलाशयुक्त परियोजना मध्ये एक हो। नेपालको ऊर्जा प्रणाली मुख्यतया नदी प्रवाहमा आधारित रन अफ द रिभर परियोजनामा निर्भर छ। वर्षायाममा पर्याप्त विद्युत उत्पादन हुने तर सुक्खायाममा उत्पादन घट्ने समस्या लामो समयदेखि रहँदै आएको छ। यही कारण बुढी गण्डकीलाई केवल अर्को जलविद्युत आयोजना नभई ऊर्जा सुरक्षाको आधारका रूपमा व्याख्या गरिँदै आएको छ। तर आयोजना घोषणा भएको करिब 14 वर्ष बित्न लाग्दा पनि निर्माण कार्य शुरू हुन सकेको छैन। यस अवधिमा सरकार परिवर्तन भए, नीति परिवर्तन भए, विदेशी कम्पनीसँगका सम्झौताहरू भने र भंग भए, तर परियोजना भने अझै पूर्व तयारीकै चरणमा छ। महालेखा परीक्षकको 60 प्रतिवेदन अनुसार प्रारम्भिक लागत अनुमान 2 खर्ब 60 अर्ब रूपियाँ रहेको थियो। अहिले भने लागत बढ़ेर करिब 4 खर्ब 6 अर्ब रूपियाँ पुग्ने अनुमान गरिएको छ। समय बित्दै जाँदा लागत बढ़दै जानु र निर्माण प्रक्रिया अझै शुरू हुन नसक्नु आफैमा एउटा चुनौती बनेको छ। धादिङको गल्छी गाउँपालिकाको आयोजनामा पालिका स्तरीय बाल सञ्जाल तथा वडा बाल मैत्री सहजकर्ताका लागि आयोजित दुई दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। बाल सहभागिता, बाल नेतृत्व र बाल मैत्री स्थानीय शासनको आधार भन्ने मूल नाराका साथ सञ्चालन गरिएको तालिममा 27 जनाको सहभागिता रहेको थियो। तालिमको सहजीकरण रेडियो राजमार्ग 92.1 मेगाहर्जका स्टेशन म्यानेजर तथा नागरिक पार्टी .com का संचालक आशिष ठकुरी र पत्रकार शिवराज आचार्यले गर्नुभएको थियो। तालिममा सहभागीहरूलाई परिचय कला, उद्घोषण, उद्घोषकको भूमिका, भाषण कला, समाचार लेखन तथा वाचन कार्यक्रम उत्पादन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। साथै कार्यक्रम सञ्चालन, समाचार वाचन तथा सार्वजनिक प्रस्तुतिकरण सम्बन्धी व्यवहारिक अभ्यास समेत गराइएको पालिका बाल मैत्री सहजकर्ता विपिन मल्लले जानकारी दिनुभयो। समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख कार्यक्रमका प्रमुख अतिथि धीरज बस्नेतले यस्ता तालिमले बाल बालिकाहरूको बोल्ने कला, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से हिजो 20.27 अंकले घटेर 2735.14 बिन्दुमा झरेको छ। हिजो फाइनान्स बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.77% ओह्रालो लागेको छ। हिजो 222 कम्पनीको शेयर घटेकोमा 42 बढ़ेका छन्। यस्तै 6 कम्पनीका शेयर भने घटबढ़ भएका छैनन्। हिजो उपकार लघु वित्तको शेयर 7% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन कालीचोक हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। हिजो नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 5.62 अर्ब को कारोबार भएकोमा हिजो 356 कम्पनीका 92,36,000 किता शेयर 4.08 अर्ब रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
4: किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: परराष्ट्र मन्त्री शिशिर खनालले बेलायतका रक्षा मन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्ति सम्बन्धी मन्त्री लुइस स्यान्डर जोनसनसँग भर्चुअल बैठक गर्नुभएको छ। बैठक मुख्यतया बेलायती गोर्खाहरूको लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरू, समानुपातिक पेन्सनको माग लगायतका विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा खनालले नेपाल बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासाहरूको यथाशीघ्र आपसी रूपमा स्वीकार्य समाधान खोज्नुपर्ने आवश्यकतामा जोड़ दिनुभएको थियो। साथै उहाँले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी विषयहरू सम्बोधन गर्न बेलायती सरकारसँग अनुरोध गर्नुभएको थियो। हिजो भएको बैठकमा रक्षा मन्त्री हिलीको तर्फबाट स्यान्डर जोनसनले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका विषयमा विषयहरू सम्बोधन गर्न नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको थियो। बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। बेलायती पक्षबाट सांसद एलेक्स बेकर, सांसद तथा नेपाल सम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष साथै बेलायतको रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू उपस्थिति रहेको मन्त्रालयले जनाएको छ। भर्चुअल बैठकमा बेलायती गोर्खा संगठनहरूका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। यसअघि हिजो मन्त्री खनालले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका प्रतिनिधिहरूसँग भर्चुअल अन्तर्क्रिया गर्नुभएको थियो। प्रतिनिधि सभाका सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क सान्तवाङलाई ट्राफिक नियम उल्लंघन गरेकोमा प्रहरीले कार्यवाही गरेको छ। मोबाइलले भिडियो खिच्दै मोटरसाइकल चलाएको देखिएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो। सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 164(1)(ग) बमोजिम कार्यवाही गरेको ट्राफिक प्रहरीले जनाएको छ। ऐनमा उल्लेख भए अनुसार यस्तो कसुर गर्नेलाई पहिलोपटक 500 रूपियाँ जरिवाना हुने व्यवस्था छ। पहिलोपटक कसुरदार भएकाले 500 रूपियाँ जरिवाना तोकिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले आफ्नो फेसबुक पेजमा सांसद सान्तवाङको तस्विर नै राखेर जनगुनासोका आधारमा कार्यवाही भइसकेको उल्लेख गरेको छ। तर सान्तवाङले भने आफूलाई ट्राफिक प्रहरीले कार्यवाही गरेको भन्ने समाचारप्रति आश्चर्य प्रकट गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले आफूलाई यस्तो कार्यवाहीबारे कुनै जानकारी नभएको दावी गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले देशको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ अगाडि बढ़िरहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री वाग्लेले पोलिसी कब्जा र म्याक्रो सिन्डिकेटहरूको अन्त्य गर्ने गरी सरकार अघि बढ़ेको जानकारी दिनुभयो। पुराना ब्याजबाट फाइदा लिइरहेकाहरू अहिले भ्रम फैलाउन लागेको जिकिर गर्दै उहाँले यो अन्तिम छटपटी रहेको र धेरै नटेक्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेका अनुसार अबको अर्थतन्त्र प्रतिस्पर्धामा आधारित हुनेछ। नियामक निकायहरूमा स्वच्छ सफा र सक्षम व्यक्तिहरू आउने र राजनीतिक संयन्त्र तथा आर्थिक संरचना भ्रष्ट राजनीतिज्ञको कब्जामा रहने दिन सकिएको उहाँको दावी छ। निजी क्षेत्र आफ्नो पूँजी र क्षमताको आधारमा अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धी बन्न सक्ने उहाँले बताउनुभयो। नागरिक एक जस्ता डिजिटल माध्यमबाट सेवा प्रवाह गर्दा बिचौलियाको अन्त्य हुने र भ्रष्टाचार न्यूनीकरण हुने बताउँदै अर्थमन्त्रीले सरकारी कार्यालय धाउन नपर्ने गरी नागरिक एकमा संयौं सेवाहरू आबद्ध गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। इजरायल र इरानले एक अर्का विरूद्धको सैन्य कार्यवाही तत्कालका लागि रोकेको घोषणा गरेका छन् तर दुवै देशले दुविधा उल्लंघन भए पुनः कड़ा प्रतिकार गर्ने चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हिजबुल्लाह विरूद्धको संघर्ष अझै समाप्त नभएको उल्लेख गर्नुभएको छ। इरानी सेनाले पनि अहिलेलाई सैन्य कार्यवाही रोकिएको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरे अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको छ। बेरूतमा अस्ति भएको आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायलतर्फ क्षेप्रास्त्र प्रहार गरेको थियो। त्यसको जवाफमा इजरायलले हिजो इरानभित्रका सैन्य संरचनालाई लक्षित गरी हवाई हमला गरेको थियो। यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतान्याहुसँग टेलिफोन वार्ता गरी थप आक्रमण रोक्न आग्रह गरेको बताउनु भएको छ। ट्रम्पले बीबीसीसँगको कुराकानीमा नेतान्याहुले आफ्नो आग्रह अभिज्ञान नगरेको दावी गर्दै दुवै पक्ष शान्ति सम्झौताको नजिक पुगेको बताउनु भएको छ। ट्रम्पले दुवै देशलाई तत्काल गोलाबारी रोक्न सार्वजनिक अपील गर्दै जारी शान्ति वार्तालाई सफल बनाउन संयमता अपनाउन आग्रह गर्नु भएको छ। विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजय भएको छ। गैराती लिलमा सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्याण्डलाई 3-1 गोलले पराजित गरेको हो। फ्रान्सको जीतमा माइकल ओलिसेले ह्याट्रिक गर्दै टोलीलाई जित दिलाए। पहिलो हाफ सकिन 2 मिनट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका ओलिसेले दोस्रो हाफ शुरू भएको 4 मिनटमै अर्को गोल थपेपछि फ्रान्स 2-0 गोलले अघि बढ़ेको थियो। उत्तरी आयरल्याण्डका प्याट्रिक केलीले एक गोल फर्काउँदै खेललाई 2-1 अवस्थामा पुर्याए तर खेलको 75 मिनटमा ओलिसेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र फ्रान्सको 3-1 जित सुनिश्चित गरे। फ्रान्सले असार 2 गते सेनेगलसँग खेल्दै विश्वकपको यात्रा शुरू गर्नेछ। समूह आईमा रहेको फ्रान्सले त्यसपछि इराक र नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्स 4 दिन अघि भएको मैत्रीपूर्ण फुटबलमा आइभरी कोस्टसँग 2-1 गोलले पराजित भएको थियो। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। विभेदकारी नीति विरूद्ध गरिएको हस्ताक्षर धारीका पत्रकारले प्रधानमन्त्रीलाई पठाए। बूढी गण्डकी जल विद्युत परियोजना अब प्राधिकरण मोडलमा। धारीको पश्चिममा पालिका स्तरीय 2 दिने उद्घोषणा तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न। शेयर बजार 20 अंकले घट्यो। र परराष्ट्र मन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक। हर्क सामपाङ ट्राफिकको कार्यवाहीमा आफूलाई जानकारी नभएको सामपाङको प्रतिक्रिया। यसका साथै अहिलेलाई खबर यति नै। साँझ 6:45 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र अभिकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: सैनिटरी सामान
1: अधिकारी सदस
0: बोजर पेन्स
1: अधिकारी सदस
0: धारा किटिन
1: अधिकारी सदस
0: टाइल मार्बल
1: अधिकारी सदस
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214038 मोबाइल नम्बर 9840946656
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 9741031429
9: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 0105263068 मोबाइल नम्बर 9841426283
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
12: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलान अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
12: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
13: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
14: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
4: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226660
15: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छ नि,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छ नि छ नि,
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98140063130 र 98131803007।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
2: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
2: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
2: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: California.
1: Extreme energy drink.
2: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण.
3: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झन्झम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्.
2: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ.
3: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ.
2: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्.
3: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश.
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार. 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच. वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा. दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन. सम्पर्क फोन नम्बर 010-521-367 9841-63-249 र 9843-4033.
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
1: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
0: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
1: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
0: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
0: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
0: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेज, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
0: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371100।
4: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888। सुविस्तो इन्टरनेट।

0: स्ट्रिंग एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 10 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
2: रेडियो धादिङ समय संकेत
3: अहिले बिहानको 10 बज्यो
4: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा

0: समुदायका लागि समुदायको आवाज
1: रेडियो धादिङ 106 मेगाहर्ज।
2: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
3: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
2: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
3: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ

0: तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ। साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ। साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पायल फिस्टुला नसा तथा हार्जोनी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
0: फोन नम्बर 0251 248, मोबाइल नम्बर 98 41 14 94 84।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: Animal Alliance Life Insurance. Khule Rajiyo.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: सेनेटरी सामान
2: अधिकारी सजग,
1: बोझो पेन्ट
2: अधिकारी सजग,
1: धारा फिटिङ
2: अधिकारी सजग,
1: टाइल मार्बल
2: अधिकारी सजग।
3: ए दाई, के को नाराबाजी हो दाई?
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
3: के हो लौ न त हामीलाई नि भनिदिनु न।
4: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
3: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
4: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन, पुछार बजार, धादिङ, किबो बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-7038, मोबाइल नम्बर 98-40-39-46-56।
6: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
7: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा।
0: सम्पर्क मोबाइल 97-41-031-429।
10: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
11: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
10: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
11: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
12: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
9: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
12: फोन नम्बर 010-531-7068, मोबाइल नम्बर 98-41-26-33।
13: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस सुबला पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
3: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
2: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम स्ट्रिम अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
3: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
4: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर। अनि तपाईँले?
5: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुच्छार बजार।
2: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60।
3: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
6: त्रिमूर्ति छ नि छ नि,
3: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
6: त्रिमूर्ति छ नि छ नि,
3: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
6: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
7: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-41-063-130 र 98-13-180-307।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हनीमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षण पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।

0: Lebonia. Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
1: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रो पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
0: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
1: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्त्वले भरिपूर्ण हुने भएकाले

0: पोषण सुरक्षामा टेवा पुर्याउँछ अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
1: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
0: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
1: एफएओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
4: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
3: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
4: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
3: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
4: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
3: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
1: एफएओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन न, गर्लफ्रेन्ड लाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छैन?
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छ नि छैन?
0: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98140063130 र 98131807।

0: Bibonia. Extreme energy drink.
1: ए भन्छ अब काठमाडौँ साठमाडौँ गएन निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
1: उता हेर त भन्छ
2: हेरिरहेको त मामा
1: के देखौ त भन्छ
2: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
1: मामा भन्छ त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
3: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
4: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर 010-5509-77 97510-97778
5: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा बाँझोपन निसन्तान हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच महिनावरी गडबडी हुने तल्लो पेट दुख्ने सेतो पानी बग्ने यौनी चिलाउने आङ खस्ने लामो समयदेखि पिसाब पोल्ने महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा महिनावरी हुँदा रगत धेरै बगे गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे एनामोली स्क्यान थाइरोइड स्क्यान शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन सम्पर्क फोन नम्बर 010-521-367-9141-063-243-243 र 98-43-40-37-23
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: यस शुभलाभ पोलिक्लिनिक प्रणाली धादिङदेशीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: शुभला पोलिक्लिनिक ताली, नीलकण्ठ 3, धादिङदेशी, पुसार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुबिसु इन्टरनेट
1: भर्ना खुल्यो।
3: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई, एसएलसी, टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
1: डिप्लोमा इन सिभिल इन्जिनियरिङ, स्पेशलाइज इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48,
3: अध्ययन अवधि 3 वर्ष, 3 वर्षको जम्मा शुल्क ₹48,000 3 किस्तामा तिर्न सकिने, न्यूनतम योग्यता एसईई, एसएलसी मा न्यूनतम 1.6 GPA हुनु पर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो, एसएलसी वा प्राविधिक एसएलसी, प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र, पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क ₹1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98-513-39-757, इन्जिनियर अजय कुमार यादव 98-61-91-10-66, नवीन काफले सूचना अधिकारी 98-49-050-39, रश्मिला दंगाल अधिकारी 98-49-56-90-34, सन्तोष नगरकोटी 98-511-20-798, नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: धादिङवासीको लागि खुसीको खबर। टीवीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछा पुस्रे ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टीवीएससँग साट्नुहोस्। आकर्षक फाइनान्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस्, साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 9848562088। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। टीवीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला, अवसर नछुटाउनुहोस्। मेला अवधिमा गजरी पुग्नुहोस्। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। सम्पर्क मोबाइल नम्बर 9848562088।
1: यस्तै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै स्थिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: को वित्तीय सस्ता।
1: रिलायंस फाइनेंस लिमिटेड, वित्तीय सेवा को अर्को परिभाषा।
2: घर में चार जना छन्, चार जना को चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
2: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815-9237-34।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेखि पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9913813100।
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू: बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू सेतो दुबी, चाया, पोतो, डन्डी फोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेखि होटल जनजीविका अगाडि।
0: फोन नम्बर 01051248, मोबाइल नम्बर 9814994484।
2: होइन यो बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल प्राली धारिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको

0: एनमली स्क्यान स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश।
2: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
0: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
2: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
0: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: अधिकारी सामान
1: अधिकारी सदस
0: बोझो फ्रेंड्स
1: अधिकारी सदस
0: धारा फिटिंग
1: अधिकारी सदस
0: टाइल मार्बल
1: अधिकारी सदस
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल
4: ग्रेनाइट
3: टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लाग्यो
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-7638 मोबाइल नम्बर 98-40-39-46-56
6: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन नि कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
7: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
6: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
7: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
8: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
9: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
8: फोन नम्बर 010-521-7368 मोबाइल नम्बर 98-41-26-33
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
10: सुन जस्तो चीज जहाँ पाएँ त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको भ्यादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
10: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
11: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
12: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
5: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छ नि,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छ नि छ नि,
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङबेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183107।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: sip on ya. Extreme energy drink.
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन्न अस्ति भर्खर पैसा दिएको होइन
2: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
3: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
1: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
3: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
2: किन नि बाबा
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
2: हस् बाबा
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
5: सम्पर्क मोबाइल 9741031429
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
0: उता हेर त भान्जा,
1: हेरिरहेको छु त मामा।
0: के देखेउ त भान्जा?
1: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
0: भान्जा त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ काठमाडौँ गइँदैन, धादिङदेखि बिग बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
2: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन, कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क, फोन नम्बर 010-5509-97 97-5107-778।
4: अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। सुन न अस्त काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई, एसएलसी, टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
6: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48,
7: अध्ययन अवधि 3 वर्ष, 3 वर्षको जम्मा शुल्क रु 48,000 3 किस्तामा तिर्न सकिने, न्यूनतम योग्यता एसईई एसएलसीमा न्यूनतम 1.6 जीपीए हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो, एसएलसी वा प्राविधिक एसएलसी, प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्मदर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र, पुनः शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 फारम शुल्क रु 1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757, इन्जिनियर अजय कुमार यादव 98161-10-66, नवीन काफले सूचना अधिकारी 98-49-050-39, रश्मिला दंगाल अधिकारी 98-49-56-90-34, सन्तोष नगरकोटी 98511-20-97, नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ। धादिङवासीको लागि खुसीको खबर, टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार मासो पुस्रे ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईँसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टिभीएससँग साट्नुहोस्। आकर्षक फाइनेन्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निशुल्क टेस्ट ड्राइभ।

0: हाई नहीं है बाबू अह त्यस्तो मत यो पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्रो चलेको देखिन्छ नि
1: किन नमस्ता काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ
0: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
2: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
3: अहिले साँझको छ बज्यो

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
2: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
1: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्छ।

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। कार्यक्रम नारी आशा तपाई हप्ताको एक दिन नजिकैको लोकल एफएम स्टेशनबाट अथवा तपाई मीडिया ग्रुपको सदस्य हुनुहुन्छ भने हप्तामा एक दिन भेट भएर तपाईले एउटा समूहमा बसेर यो कार्यक्रमलाई सुन्न सक्नुहुन्छ। टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित यो कार्यक्रममा म ममता हरेक हप्ता तपाईँको बीचमा आउने गर्छु। कार्यक्रममा हामीलाई आशा दिने अनि हाम्रो दैनिक जीवनमा एउटा सहायता पुर्याउने विभिन्न विषयवस्तुमा कुरा गर्न हामीले यो महिनाभरि नै वैवाहिक सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा कुराकानी गर्दैछौ र आज हामी दोस्रो हप्तामा छौं। पहिलो हप्तामा हामीले विवाहको लागि एउटा बलियो जग हामी कसरी बसाल्न सक्छौ, के गर्न सकिन्छ भन्ने बारेमा कुरा गरेको थिए भने आजको कार्यक्रममा म कुराकानी गर्न जाँदैछु विवाहमा हुने संवाद या कन्भर्सेसनको बारेमा या कुराकानीको बारेमा। अब यो कुराहरू एकदमै सामान्य, यो विषय सामान्य जस्तो लाग्न सक्छ, तर विवाहमा असल संवादको या असल कुराकानीको या असल कन्भर्सेसनको कस्तो ठूलो महत्व हुन्छ र हामी के गर्न सक्छौ त्यसको बारेमा भन्ने बारेमा आज हामी कुराकानी गर्नेछौ। आजको हप्तामा तपाईँले एफएससी चारको 29 पदलाई चाहिँ तपाईँले एउटा रेफरेन्सको रूपमा लिन सकिन्छ, जहाँ चाहिँ हाम्रो मुखबाट कुनै पनि खराब कुरा ननिस्कियोस् तर आवश्यकता अनुसार चाहिँ अरूलाई प्रोत्साहन गर्ने खालको कुरा मात्र हामीले बोल्नुपर्छ भनेर सिकाइएको छ। तपाईँ एफएससी चारको 29 आजको कार्यक्रमको एउटा की वर्ड्सको रूपमा या मुख्य एउटा बाइबलीय रेफरेन्सको रूपमा चाहिँ लिन सक्नुहुन्छ। प्रिय दिदी बहिनी, धेरै विवाहहरू अचानक टुट्दैनन्। एउटा झगडाको कारण या एउटा समस्याको कारण या एउटा गल्तीको कारणले गर्दा विवाह टुट्दैनन्। सम्बन्धहरू समयसँगै बिस्तारै कमजोर हुँदै जान्छन्। विभिन्न कुराले त्यसमा चाहिँ त्यसमा थप्ने काम गर्छ, पीडालाई या भनौँ मौनतालाई थप्ने काम गर्छ। सुरुमा केही साना गलत बुझाइहरूबाट सम्बन्धमा एउटा दरार सुरु हुन्छ, त्यसपछि चोट पुर्याउने शब्दहरू आउँछन् अनि मौनता सुरु हुन्छ। कहिले काहीँ एउटै घरभित्र बस्ने मानिसहरू भावनात्मक रूपमा धेरै टाढा भइसकेका हुन्छन्। एकै छत मुनि बसिरहेका दुईजना श्रीमान श्रीमती बीच पनि भावनात्मक रूपमा चाहिँ एकदमै ठूलो खाडल त्यहाँ भइसकेको हुन्छ। कतिपय श्रीमतीहरू चाहिँ मनमनै यसो पनि भन्नुहुन्छ होला कि मेरो कुरा कसैले बुझ्दैन, मेरो श्रीमानले पनि मेरो कुरा बुझ्नु हुँदैन। हुनसक्छ कतिपय श्रीमानहरू पनि भन्नुहुन्छ होला कि मैले जे गरे पनि कस्तो पर्याप्त नभएको, जे गरे पनि कस्तो खुसी पार्न नसकेको भन्ने जस्तो उहाँहरू पनि सोच्नुहुन्छ होला। यही मन मनमा कुराहरू खेलाउँदै खेल्दै गर्दाखेरि हामी बीचमा संवाद चाहिँ कम हुन्छ, हामी कन्भर्सेसन चाहिँ गर्दैनौ। हो, मनमा कुरा हुन्छ, मनमा असन्तुष्टि हुन्छ, गुनासो हुन्छ, तर हामी त्यसलाई शब्दमा उतार्दैनौ र बिस्तारै मनको दूरी बढ्दै जान्छ र फलस्वरूप हाम्रो के हो त सम्बन्ध पनि कमजोर बन्दै जान्छ। तर खुसीको कुरा चाहिँ के हो भने परमेश्वरले कन्भर्सेसनलाई अथवा हाम्रो बोलीलाई या हाम्रो संवादलाई चाहिँ चङ्गाईको माध्यमको रूपमा चलाउन सक्नुहुन्छ। नम्र शब्दहरूले भाँचिएको मन जोड्न सक्छ, दयालु बोलीले रिसलाई शान्त पार्न सक्छ, इमान्दार संवादले सम्बन्धलाई पुनर्स्थापित गर्न सक्छ। आज हामी चारवटा मुख्य कुराहरू सिक्नेछौ, ध्यान दिएर सुन्न सिक्नेछौ, चोट नपुर्याइकन कसरी बोल्ने त्यो सिक्नेछौ, हाम्रो रिसलाई व्यवस्थापन गर्ने कुरा हामी सिक्नेछौ र मौनता र कटुतालाई चाहिँ हामी कसरी तोड्न सक्छौ, यी चारवटा विषयमा आज हामी कुराकानी गर्नेछौ। आजको कार्यक्रमले तपाईँको घरमा शान्ति, समझदारी र तपाईँको सम्बन्धमा चङ्गाई ल्याओस् भन्ने चाहिँ हाम्रो प्रार्थना छ। आउनुहोस् कार्यक्रमलाई अझै विस्तारमा शुरू गरौं।

एक्लो महसूस गर्छन् तब उनीहरू मन भित्रैबाट एक्लोपन महसूस गर्न थाल्छन्। प्रिय दिदी बहिनीहरू ध्यान दिएर सुन्न सिक्नुहोस्। जब तपाईँको श्रीमान तपाईँसँग कुरा गर्नुहुन्छ बीचमा नबोल्नुहोस्, तुरन्त आलोचना नगर्नुहोस्, तुरन्तै केही कुरामा रियाक्ट नगर्नुहोस्, तुलना नगर्नुहोस्, उहाँको भावनालाई हल्का नथान्नुहोस्। अनि यही कुरा दाजुभाइले पनि हामी दिदी बहिनीहरूको लागि गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ एउटा सानो वाक्यले पनि एउटा ठूलो राहत ल्याउन सक्छ, ठूलो चङ्गाई ल्याउन सक्छ नि, होइन? जस्तै म तपाईँलाई बुझ्ने प्रयास गर्दैछु, तपाईँले भनेको कुरा म एकदमै ध्यान दिएर सुन्दैछु, म तपाईँको भित्री कुरालाई बुझ्न खोज्दैछु, अथवा म जान्दछु कि तपाईँको लागि कस्तो गाह्रो भएको रहेछ, तपाईँको कुराले मैले बुझेँ कि तपाईँले कस्तो अनुभव गरिराख्नु भएको रहेछ, अथवा तपाईँले कुरा गरिरहँदा मैले तपाईँको भावनालाई बुझेँ। यस्ता शब्दहरूले सम्बन्धमा एउटा सुरक्षाको अनुभूति लिएर आउँछ कि म जे कुरा बाँड्दैछु त्यो कुरा मेरो साथीले, मेरो जीवन साथीले, मेरो श्रीमानले या मेरो श्रीमतीले चाहिँ एकदमै ध्यानको साथमा महत्व दिएर सुनिराखेको छ भन्ने कुराले एउटा सेन्स अफ प्रोटेक्सन हामीमा पैदा गराउँछ। प्रिय मित्र, घर केवल इट्टा र सिमेन्टले मात्र बनेको हुँदैन, घर संवादले बनेको हुन्छ, कन्भर्सेसनले बनेको हुन्छ। यदि घरमा नै सुनवाई तपाईँ भएको महसुस गर्नु हुँदैन भने त्यहाँनिर दूरी बढ्न सक्छ। आज आफैलाई सोध्नुहोस्, के म साँच्चै सुनिराखेको छु, के म जवाफ दिनको लागि मात्र सुने जस्तो गर्दैछु, अथवा के मेरो जीवन साथीले, मेरो श्रीमानले या मेरो श्रीमतीले मसँग कुराहरू सेयर गर्नको लागि सुरक्षित महसुस गरेको छ कि छैन। यी कुराहरू हामीले आफैलाई सोध्न र एनालाइज गर्न जरुरी छ। सुन्न सिक्नु स्वस्थ सम्बन्धको पहिलो कदम हो। तपाईँ यदि आफ्नो विवाहलाई स्वस्थ बनाउन चाहनुहुन्छ भने सुन्न सिक्नुहोस्। प्रिय मित्र, शब्दहरू अत्यन्तै शक्तिशाली हुन्छन्, तिनले जीवन दिन सक्छन्, तिनले घाउ पनि दिन सक्छन्। कतिपय मानिसहरू अझै पनि वर्षौं अघि सुनेका कठोर शब्दहरू सम्झिराखेका हुन्छन्। रिस नबोलेका शब्दहरूले गहिरो घाउ दिन्छ। कहिलेकाहीँ हामी सोध्छौ, मैले त रिसमा मात्रै भनेको तर चोट त लागिसकेको हुन्छ। त्यसैले स्वस्थ विवाहमा शब्दहरूको प्रयोग अत्यन्तै सावधानीपूर्वक गर्नुपर्छ। एउटा स्वस्थ संवादमा यी कुराहरू हुनुहुँदैन: अपमान, चिच्चाहट, बेइज्जती, व्यङ्ग्य, धम्की, कटुता। कहिलेकाहीँ श्रीमतीहरूले भन्छन्, तपाईँ कहिले बदलिनु हुँदैन, कहिले चेन्ज हुनुहुँदैन। श्रीमानहरूले भन्छन्, तिमी सधैँ गुनासो मात्र गर्छौ। यस्ता शब्दहरूले बिस्तारै बिस्तारै सम्बन्धलाई कमजोर बनाउँछन्। प्रिय दिदी बहिनीहरू, बोल्ने शैली पनि महत्वपूर्ण हुन्छ। सही कुरा पनि गलत तरिकाले भनियो भने झगडा हुन सक्छ। त्यसैले बोल्नुभन्दा अघि सोच्नुहोस्, के यो सत्य हो, के यो दयालु छ, के यो आवश्यक छ, यो भनिरहन आवश्यक छ। यी प्रश्नहरू सोध्नुहोस् र यसको उत्तर ठिक आउँछ भने मात्र केही कुरा बताउनुहोस्। तर यसको उत्तर नेगेटिभ पाटोपट्टि, नकारात्मक पाटोपट्टि बढी झुक्छ भने त्यो कुरा बोल्नु भन्दा नबोल्नु नै उत्तम हुन जान्छ। कहिलेकाहीँ नरम शब्दहरूले ठूलो रिसलाई पनि शान्त पार्न सक्छ। हितोपदेशमा लेखिएको छ नि, होइन, नम्र जवाफले चाहिँ क्रोधलाई शान्त पार्छ। जब तपाईँ नम्रता साथ बोल्नुहुन्छ त्यहाँ समझदारी बढ्छ। आजदेखि एउटा निर्णय गरौं है, म मेरो घरमा जीवन दिने वचन बोल्नेछु, किनभने शब्दहरूले वातावरण परिवर्तन गर्न सक्छन्।

0: प्रिय मित्र तपाई नारी आशा सुनिरहनु भएको छ र म ममता तपाईको साथमा छु। अब हामीले आज कुराकानी गर्न गइरहेको चारवटा कुरामध्ये तेस्रो कुरामा हामी प्रवेश गर्दैछौ, यो हो रिस व्यवस्थापन। हरेक विवाहमा असहमति हुन्छ, दुई फरक व्यक्ति एउटै घरमा बस्दा फरक विचार हुनु स्वाभाविक हो, तर समस्या असहमतिमा होइन, समस्या त्यसलाई कसरी सम्हालिन्छ भन्नेमा चाहिँ छ। कतिपय मानिसहरू रिस उठ्ने बित्तिकै ठूलो स्वरमा चिच्याउँछन्, कतिपय मानिसहरू पूर्ण रूपमा मौन हुन्छन्, दुवैले सम्बन्धलाई चोट पुर्याउन सक्छ। जब रिस अत्याधिक हुन्छ तब हामीले पछि पछुताउनु पर्ने शब्दहरू बोल्न सक्छौ, त्यसैले रिसको समयमा केही बुद्धिमानी कदमहरू चाल्न आवश्यक हुन्छ। केही समय शान्त हुनुहोस्, गहिरो सास लिनुहोस्, तुरन्त प्रतिक्रिया नदिनुहोस्, मनमनै प्रार्थना गर्नुहोस्, आवाज नउचाल्नुहोस्। प्रिय दिदी बहिनीहरू, रिसाएको बेला गम्भीर विषयमा निर्णय नगर्नुहोस्, पहिले शान्त हुनुहोस्, त्यसपछि कुरा गर्नुहोस्। याद राख्नुहोस्, तपाईँ र तपाईँको जीवन साथी एकअर्काको शत्रु हुनुहुन्न, समस्या शत्रु हो। स्वस्थ दम्पतिहरूले एक अर्का विरूद्ध होइन समस्या विरूद्ध लड्न सिक्छन्। रिसलाई नियन्त्रण गर्न सिक्नु सम्बन्धलाई बचाउने महत्वपूर्ण कला हो। कतिपय घरहरू चिच्चाहटले होइन मौनताले पीड़ित हुन्छन्। दम्पतिहरू एउटै घरमा बस्छन् तर मनदेखि टाढा भइसकेका हुन्छन्। गहिरो संवाद हराउँछ अनि मौनता बढ्दै जान थाल्छ। बिस्तारै कटुता मनमा जम्मा हुन थाल्छ, तितोपना जम्मा हुन थाल्छ र जसले हृदयलाई कठोर बनाउँछ। तर आज म तपाईँहरूलाई प्रोत्साहन दिन चाहन्छु, यसबाट पनि चंगाई सम्भव छ। साना कदमहरूले पनि सम्बन्ध परिवर्तन गर्न सक्छ, जस्तै माफी माग्नु हुन सक्छ। माफी माग्ने तपाईँको प्रक्रिया एकदमै ठूलो या एकदमै विशेष होला, तर मनैदेखि भावनालाई बुझेर मनैदेखि मानेर तपाईँ केही कुराको लागि माफी माग्नुहुन्छ भने त्यस्तै बिस्तारै संवादलाई बढाउन सक्छ। दयालु शब्दहरू तपाईँ आफ्नो दैनिक जीवनमा प्रयोग गर्न सुरु गर्न सक्नुहुन्छ, इमानदार संवादलाई कायम गर्न सक्नुहुन्छ, अथवा कतिपय कुराहरू चाहिँ मौनता कसरी सुरु हुन्छ भने सबै कुरा शब्दमा भनिरहन जरुरी छैन नि भन्ने जुन एउटा मानसिकता हुन्छ त्योबाट बिस्तारै बिस्तारै मौनता झन्झन बढ्दै जान थाल्छ। चाहे त्यो म तिमीलाई माया गर्छु, म तपाईँलाई माया गर्छु भन्ने कुरा होस्, या मैले तपाईँलाई माफी दिए, मैले तिमीलाई माफी दिए भन्ने कुरा होस्, यस्ता कुराहरू जब शब्दमा भन्न जरुरी छैन भनेर हामी एकदमै त्यसलाई व्यवस्था गर्न थाल्छौँ, त्यसले बिस्तारै मौनताहरूलाई बढाउन थाल्छ। या भनौँ संवादको केही कुरा नै त्यहाँ हुँदैन, के विषयमा कुरा गर्ने भन्ने नै त्यहाँ हुँदैन, तर यस्ता शब्दहरू शब्दमा नै व्यक्त गरिनु पनि, यस्ता कुराहरू शब्दमै व्यक्त गर्नु पनि अत्यन्तै जरुरी छ। त्यसकारण तपाईँ यदि आफ्नो घरमा चाहिँ मौनता महसुस गर्दै हुनुहुन्छ, श्रीमान श्रीमती बीचमा चाहिँ हाम्रो त कुराकानी नै हुँदैन, त्यस्तो कुराकानी गर्ने केही शब्द नै छैन भन्ने जस्तो तपाईँलाई लाग्छ, तर यसले तपाईँको सम्बन्धलाई चाहिँ बिस्तारै चाहिँ प्रभाव पारिराखेको छ भने साना साना कुराहरू किन नहोस् शब्दमा व्यक्त गर्नुहोस्। तपाईँ कति माया गर्नुहुन्छ, या तपाईँ आफ्नो जीवनसाथीलाई कति कदर गर्नुहुन्छ, उहाँको निम्ति तपाईँ कति धन्यवादी हुनुहुन्छ, ती कुराहरूलाई बिस्तारै शब्दहरूद्वारा व्यक्त गर्न सुरु गर्नुहोस्। प्रिय मित्रहरू, कहिलेकाहीँ हामीले नै पहिलो कदम चाल्नुपर्छ। हुनसक्छ तपाईँ श्रीमानले कहिले चाहिँ यसो भन्न सुरु गर्नुहुन्छ भनेर तपाईँ पर्खिरहनु भएको छ, हुनसक्छ तपाईँको श्रीमान तपाईँलाई पर्खिरहनु भएको छ, या भनौँ तपाईँहरूमध्ये दुईजनाले चाहिँ यो कुरालाई एकदम अनुभव गर्नु भएको छ तर अर्कोलाई यस विषयमा केही थाहै छैन भने त्यहाँनिर कसले सुरुमा कदम चाल्ने या कसले चाहिँ बोल्न सुरु गर्ने भन्ने कुराहरू चाहिँ हुँदैन। अब यहाँनिर बोल्न सुरु गर्ने भन्दा म झगडा परेर बोलचाल बन्द भएको विषयमा म कुरा गरिराखेको छैन, तर जुन एउटा प्रेमिलो संवाद विवाहमा हुनुपर्छ म त्यसको बारेमा कुरा गर्दैछु। हामी पक्कै पनि एकअर्कासँग बोल्छौँ होला, हामीले अघिल्लो कार्यक्रममा अघिल्लो हप्ताको कार्यक्रममा भनेका थियौँ कि कतिचोटि हाम्रा कुराकानीहरू हाम्रो आवश्यकता समस्या चुनौती होइन हाम्रो बालबच्चा हाम्रो काम हामीले हाम्रो आय आर्जन या खर्चको विषयमा मात्र हाम्रो कुराकानी हुन्छ, तर एउटा विवाहलाई स्वस्थ बलियो अनि प्रेमिलो बनाइराख्नको लागि चाहिँ श्रीमान र श्रीमती बीचमा पनि मिठा कुराहरू पनि हामी रोमान्टिक कुरा भन्छौँ नि रोमान्टिक कुराहरू या मिठा कुराकानी हुन पनि जरुरी छ, अनि यो कुराको विषयमा चाहिँ अहिलेको यो हप्तामा हामी कुराकानी गर्दैछौँ। जब हामी पहिलो कदम चाल्छौं, जब हामी शब्दमा आफ्ना कुराहरू व्यक्त गर्न थाल्छौं, यसले अहंकारको कारणले जुन दूरी सम्बन्धमा आएको हुन्छ त्यसलाई जोड्ने काम गर्छ। आज यदि तपाईँको सम्बन्धमा चाहिँ मौनता आएको तपाईँले अनुभव गर्नुभएको छ, अथवा ए हामीले त त्यस्तो खालको कुराकानी नगरेको धेरै पो भएछ भन्ने तपाईँलाई लागेको छ, तपाईँले त्यो एउटा कमी महसुस गर्नुभएको छ भने नम्रतापूर्वक दयालु शब्दहरूको साथमा, प्रेमको साथमा कन्भर्सेसन सुरु गर्नुहोस्। परमेश्वरले भाँचिएको सम्बन्धलाई पनि पुनर्स्थापित गर्न सक्नुहुन्छ। पहिलिएको एउटा सम्बन्धलाई या भनौँ दूरी कायम भइराखेको सम्बन्धलाई पनि परमेश्वरले फेरि जोड्न, फेरि पुनर्स्थापित गर्न सक्नुहुन्छ। प्रिय मित्र, तपाईँ कार्यक्रम नारी आशा सुनिरहनु भएको छ र कार्यक्रममा म ममता तपाईँको साथमा छु। हामीले आजको कार्यक्रममा विवाहमा चाहिँ हामीले कस्तो खालको कन्भर्सेसनलाई चाहिँ जीवित राख्नुपर्छ भन्ने बारेमा कुराकानी गर्यौं। अब यो भन्दै गर्दाखेरि सबैजनाको विवाहमा समस्या हुन्छ भन्ने छैन। कतिचोटि हामी समस्याहरूलाई चिन्दैनौ पनि, कतिचोटि ती समस्याहरूको पहिचान हामीबाट हुन सक्दैन, अनि कतिचोटि चाहिँ हामी हाम्रो दैनिक जीवनमा या जुन प्रकारले जीवन बितिराखेको छ त्यसैमा यस्तो अभ्यस्त भइसकेका हुन्छौँ कि त्यसलाई अझै राम्रो बनाउन सकिन्छ, अथवा त्यसमा हामीले मेहनत गर्यौं, त्यसमा इफोर्ट लगायौं भनेदेखि त्यो सम्बन्धको मिठास चाहिँ अझै मिठो हुन सक्छ, त्यो सम्बन्ध अझै राम्रो हुन सक्छ भन्नेतर्फ नै हाम्रो ध्यान जाँदैन। यो सिरिजलाई सुरु गर्नुभन्दा अगाडि नै मैले एउटा कुरा भने जस्तो लाग्छ कि विवाहलाई चाहिँ कतिचोटि हामी गन्तव्यको रूपमा बुझ्छौँ, होइन? उदाहरणको लागि कोही व्यक्ति प्रेममा हुनुहुन्छ, विवाह गर्ने बारे सोच्दै हुनुहुन्छ, प्रेमको एउटा यात्रामा अगाडि बढ्दै गर्दाखेरि हाम्रो जस्तो समाजमा प्रेमलाई सार्थक बनाउन हामीले धेरै खालका सङ्घर्षहरू गर्नुपर्छ, होइन? यी सबै कुराहरूबाट गुज्रिँदै जाँदाखेरि हामी चाहिँ के सोच्छौँ भने विवाह भनेको चाहिँ डेस्टिनेसन हो, विवाह भनेको गन्तव्य हो, मैले विवाह गरे सक्यो, मैले जिते अथवा पूरा भयो भन्ने हामी सोच्छौँ। तर वास्तवमा विवाह सुरुवात मात्रै हो, एउटा सहकार्यको, एउटा कम्पानियनसिप अङ्ग्रेजीमा हामी भन्छौँ, त्यसको एउटा सुरुवाती क्षण मात्र विवाह हो। विवाह एक दिनको उत्सव होइन, होइन? हामी एक दिन विवाहको त्यो समारोहमा खुसी हुनु, विभिन्न करार बाँध्ने काम गर्नु या विधि गर्नु मात्र विवाह होइन, तर त्यसपछिको प्रत्येक दिन मृत्युले हामीलाई अलग नगराएसम्म परमेश्वरले दिनुभएको जोडीसँग हामी कसरी हाम्रो जीवन जिउँछौँ, कतिको प्रेममा रहन्छौँ, कतिको आदरणीय हाम्रो सम्बन्धलाई बनाउँछौँ, कतिको मिठास हामी सम्बन्धमा ल्याउँछौँ र कसरी दुईजना मिलेर चाहिँ एउटै उद्देश्य प्राप्तिको लागि हामी परमेश्वरको योजनामा भर पर्छौँ, त्यो चाहिँ विवाह हो। तपाईँ एक दिन विवाह जुन समारोहमा विवाह बन्धनमा बाँधिनुहुन्छ त्यसपछि तपाईँको यात्रा सुरु हुन्छ, त्यो सकिएको या तपाईँ गन्तव्यमा पुग्नु भएको होइन तर त्यो चाहिँ सुरुवात हो, अनि मृत्युले नछुटाएसम्म हाम्रो त्यो यात्रा चाहिँ निरन्तर अगाडि बढिरहन्छ। त्यो यात्रामा यस्ता धेरै कुराहरू आउँछन् जसले हाम्रो यात्रालाई नमिठो बनाइदिन सक्छ। यो पापमय संसारमा जहाँ चाहिँ एकता भन्दा पनि फुटका कुराहरूलाई धेरै प्रोत्साहन दिइन्छ, जहाँ असल भन्दा खराबको कुराहरू बढी प्रचलित छ, जहाँ प्रेम भन्दा चाहिँ घृणा, होइन, ईर्ष्या अथवा फुटका कुराहरू चाहिँ आजभोलि हामी धेरै सुन्छौँ, यो संसारमा बसेर एउटा प्रेमिलो विवाहलाई मेन्टेन गरिरहन गाह्रो छ। हामीले अहिलेका दिनहरूमा भन्दा बढी डिभोर्सको बारेमा योभन्दा अगाडि कहिले पनि सुनेका थिएनौ र सम्भवतः यो एउटा संख्या अबका दिनहरूमा झन् झन् बढ्दै जान्छ। यदि हामी परमेश्वरमा रहेर उहाँको इच्छा अनुसार, उहाँको भयमा रहेर, उहाँले हाम्रो निम्ति सृष्टि गर्नुभएको आफ्नो जीवन साथीको लागि हामी धन्यवादी हुँदैनौ, विवाहको लागि हामी काम गर्दैनौ, इफोर्ट लगाउँदैनौ, होइन, असल कुराहरूले खराब कुरालाई विस्थापित गरेर हामी अगाडि बढ्दैनौ भने विवाहको आयु दिन प्रतिदिन कम कम हुँदै गएको छ। तर विवाह आफैमा चाहिँ परमेश्वरको सुन्दर योजना हो, परमेश्वरले यसलाई डिजाइन गर्नुभएको हो, अनि यो तपाईँ र मेरो लागि परमेश्वरको इच्छा हो कि हामी एउटा प्रेमिलो, एउटा पवित्र, एउटा स्वस्थ वैवाहिक जीवनको आनन्द उठाउँ, यो परमेश्वरको को इच्छा र योजना तपाई र मेरो लागि हो। मलाई आशा छ यो महिनाभरि नै हामी विवाहको बारेमा या विवाहलाई अझै बलियो कसरी बनाउन सकिन्छ भन्ने बारेमा जति पनि कुराकानी गर्छौं त्यसले तपाईको विवाहलाई थप मजबूत बनाउन सहायता गर्नेछ र यदि तपाई विवाहको बारेमा सोचिरहनु भएको छ भने पनि भविष्यका लागि तपाईलाई कति कुराहरुमा यो कार्यक्रमहरुले तयार हुनलाई सहायता गर्नेछ भन्ने हाम्रो उद्देश्य र प्रार्थना पनि हो। कार्यक्रमको हामी अन्तिम समयमा आइसकेका छौं। मलाई विश्वास छ आजको कार्यक्रमबाट तपाई पक्कै पनि आशीषित हुनु भएको छ। आफूले पाएको आशीष या कार्यक्रमको बारेमा तपाईका आफ्नो धारणा तपाई बाँड्न चाहनुहुन्छ भने हामी त्यसको लागि अति नै प्रतीक्षारत रहनेछौं। कार्यक्रमको अन्तिममा तपाईले हाम्रो सम्पर्क ठेगाना पाउनुहुनेछ। तपाईले त्यो ठेगानाहरूमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यदि तपाई फेसबुक या टिकटक चलाउनुहुन्छ भने फेसबुक र टिकटकमा तपाईले हाम्रो पेज भेटाउनुहुन्छ TWR वुमेन अफ होप भनेर, अथवा टिकटकमा चाहिँ तपाईले वुमेन अफ होप भनेर सर्च गर्नुभयो भने हाम्रो च्यानल या अकाउन्ट तपाईले भेटाउनुहुनेछ र त्यहाँ पनि तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हस्त, आजको लागि मैले कार्यक्रमबाट बिदा लिनुपर्ने बेला भइसक्यो। अर्को हप्ता फेरि विवाहसँगै सम्बन्धित अर्को एउटा विषयमा हामी कुराकानी गर्नेछौँ। त्यसकारण अर्को हप्ताको कार्यक्रम सुन्न नबिर्सिनुहोला। परमेश्वरको अनुग्रह यहाँको जीवनमा, परिवारमा र विशेष यहाँको विवाहमा रहिरहोस् भन्ने कामना सहित आजको लागि म बिदा हुन्छु। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ता को लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ता को लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: होइन बाबु, अस्तिसम्म यो फसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिल्यै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आङ्गिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई, एसएलसी, टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
3: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48,
4: अध्ययन अवधि 3 वर्ष, 3 वर्षको जम्मा शुल्क ₹48,000 3 किस्तामा तिर्न सकिने, न्यूनतम योग्यता एसईई एसएलसी मा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो, एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र, पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म, फारम शुल्क ₹1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणको लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 9853739757, इन्जिनियर अजय कुमार यादव 9861910066, नवीन काफले सूचना अधिकारी 9849050939, रश्मिला दंगाल अधिकारी 9849056934, सन्तोष नगरकोटी 9851120798, नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ। धादिङवासीको लागि खुसीको खबर, TVS बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछो पुस्रे ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म, तपाईँसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै TVS सँग साट्नुहोस्। आकर्षक फाइनान्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निशुल्क टेस्ट ड्राइभ पनि, आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 9848056288, विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1 गजरी बजार धादिङ। TVS बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला, अवसर नछुटाउनुहोस्, मेला अवधिमा गजरी पुग्नुहोस्। विष्णुराल मोटरसाइकल एन्ड अटो वर्कसप गजुरी गाउँपालिका एक गजुरी बजार धादिङ। सम्पर्क मोबाइल नम्बर 9848 56 20 88।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियो धादिङ 100.5 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.redhadin.org मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म वेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। आर्थिक वर्ष 2083/84 लागि संघीय सरकारबाट धार्मिकता स्थानीय तहका लागि झण्डै 5 अर्ब बजेट विनियोजन। गंगा जमुना गाउँपालिकाका सहजकर्ताहरू तथा अगुवा कृषकहरूको लागि 2 दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन। नागढुङ्गा सिस्ने खोलासोल मार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने। चितवन मेडिकल कलेजमा मस्तिष्कको नसा फिरफार नगरी शल्यक्रिया। र गृहमन्त्री गुरूङ र नव प्रवर्तन मन्त्री पुनको शपथ। प्रधानमन्त्री सहित मन्त्रीहरूलाई डीडीसीको उत्पादन प्याकेटमा बाँडियो। धादिङ जिल्लाको 13 वटा स्थानीय तहले आर्थिक वर्ष 2083/84 लागि संघीय सरकारबाट रू 4,97,37,00,000 अनुदान पाउने भएका छन्। जिल्ला स्थित 2 नगरपालिका र 11 गाउँपालिकाका लागि अर्थ मन्त्रालयले सो बजेट विनियोजन गरेको हो। जिल्लाका स्थानीय तहहरूमध्ये बेनीघाट रोराङ गाउँपालिकाले सबैभन्दा बढ़ी अनुदान प्राप्त गरेको छ। बेनीघाट रोराङका लागि कुल 48,81,00,000 रूपियाँ विनियोजन भएको छ। यसै गरी सबैभन्दा कम बजेट प्राप्त गर्नेमा रूपीभाली गाउँपालिका रहेको छ, जसका लागि 20,71,00,000 रूपियाँ विनियोजन गरिएको छ। नीलकण्ठ नगरपालिकालाई रू 74,34,00,000 विनियोजन गरिएको छ। नीलकण्ठले समानीकरण अनुदानतर्फ 21,39,00,000, सशर्त अनुदानतर्फ रू 48,46,00,000, विशेष अनुदानतर्फ 1,50,00,000 र समपूरक अनुदानतर्फ रू 2,59,00,000 पाउनेछ। धुनीबेसी नगरपालिकालाई रू 38,08,00,000 विनियोजन गरिएको छ। धुनीबेसीले समानीकरण अनुदानतर्फ रू 14,24,00,000, सशर्त अनुदानतर्फ रू 20,86,00,000, विशेष अनुदानतर्फ रू 1,40,00,000 र समपूरक अनुदानतर्फ रू 1,58,00,000 पाउनेछ। खनियावास गाउँपालिकालाई रू 25,02,00,000 विनियोजन गरिएको छ। खनियावासले समानीकरण अनुदान तर्फ रू 9,19,00,000, सशर्त अनुदानतर्फ रू 12,18,00,000, विशेष अनुदानतर्फ रू 1,79,00,000 र समपूरक अनुदानतर्फ रू 1,46,86,00,000 पाउनेछ। गंगा जमुना गाउँपालिकालाई रू 38,14,00,000 विनियोजन गरिएको छ। गंगा जमुनाले समानीकरण अनुदानतर्फ रू 11,96,00,000, सशर्त अनुदानतर्फ रू 23,23,00,000, विशेष अनुदानतर्फ रू 1,00,00,000 र समपूरक अनुदानतर्फ रू 1,95,00,000 पाउनेछ। गजुरी गाउँपालिकाले रू 36,62,00,000 विनियोजन गरिएको छ। गजुरीले समानीकरण अनुदानतर्फ रू 13,96,00,000, सशर्त अनुदानतर्फ रू 20,71,00,000, विशेष अनुदानतर्फ रू 1,40,00,000 र समपूरक अनुदानतर्फ रू 55,00,000 पाउनेछ। गल्छी गाउँपालिकालाई रू 32,44,00,000 विनियोजन गरिएको छ। गल्छीले समानीकरण अनुदानतर्फ रू 13,58,00,000 र सशर्त अनुदानतर्फ रू 18,86,00,000 पाउनेछ। ज्वालामुखी गाउँपालिकालाई रू 37,68,00,000 विनियोजन गरिएको छ। ज्वालामुखीले समानीकरण अनुदानतर्फ रू 12,91,00,000, सशर्त अनुदानतर्फ रू 22,96,00,000, विशेष अनुदानतर्फ रू 1,31,00,000 र समपूरक अनुदानतर्फ रू 50,00,000 पाउनेछ। त्रिपुरा सुन्दरी गाउँपालिकालाई रू 39,31,00,000 विनियोजन गरिएको छ। त्रिपुरा सुन्दरीले समानीकरण अनुदानतर्फ रू 13,20,00,000, सशर्त अनुदान तर्फ रू 24,11,00,000, विशेष अनुदानतर्फ रू 45,00,000 र समपूरक अनुदानतर्फ रू 1,55,00,000 पाउनेछ। ठाकरे गाउँपालिकालाई रू 31,64,00,000 विनियोजन गरिएको छ। ठाकरेले समानीकरण अनुदानतर्फ रू 15,03,00,000 र सशर्त अनुदानतर्फ रू 23,90,00,000 पाउनेछ। नेत्रावती डब्जुङ गाउँपालिकालाई रू 24,27,00,000 विनियोजन गरिएको छ। नेत्रावती डब्जुङले समानीकरण अनुदानतर्फ रू 9,63,00,000, सशर्त अनुदानतर्फ रू 13,49,00,000 र समपूरक अनुदानतर्फ रू 26,00,000 पाउनेछ। बेनीघाट रोराङ गाउँपालिकालाई रू 48,81,00,000 विनियोजन गरिएको छ। बेनीघाट रोराङले समानीकरण अनुदानतर्फ रू 15,82,00,000, सशर्त अनुदानतर्फ रू 30,54,00,000, विशेष अनुदानतर्फ रू 1

गंगाजमुना गाउँपालिकामा जलवायु कृषक पाठशाला संचालनमा संलग्न सहजकर्ताहरू तथा अगुवा कृषकहरूको दुई दिने क्षमता अभिवृद्धि अनुभव आदान प्रदान तथा योजना तर्जुमा तालिम सम्पन्न भएको छ। अगुवा कृषकहरूको दुई दिने क्षमता अभिवृद्धिको उद्घाटन गंगाजमुना गाउँपालिकाको उपाध्यक्ष रामेश्वर सिंहखडा, प्यास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, आठवा नेपालका कार्यक्रम अधिकृत माधव जंग महत, वडाध्यक्ष कुमार बहादुर अधिकारी तथा अन्य सरकारवालाहरूको उपस्थितिमा उद्घाटन गरिएको थियो। तालिममा 23 जना कृषक तथा अन्य सरकारवाला सहित कुल 30 जनाको सहभागिता रहेको गंगा जमुना गाउँपालिकाकी लैंगिक सहायक शर्मिला गुरूङले जानकारी दिनुभयो। उहाँको अनुसार तालिमले जलवायु कृषक पाठशाला संचालनलाई थप प्रभावकारी, सहभागितामूलक र राममुखी बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ। तालिमको पहिलो दिन गत वर्ष संचालन गरिएका जलवायु कृषक पाठशालाहरूको समीक्षा, कृषक सहभागिता, सिकाई उपलब्धि तथा अनुभव आदान प्रदान गरिएको थियो। सहभागीहरूले विभिन्न बालीमा संचालन भएका पाठशालाका सफल अभ्यास, सिकाई तथा चुनौतीहरूको बारे समूहगत छलफल र प्रस्तुति गरेका थिए। साथै कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीहरूको पहिचान गरी तिनको समाधानका लागि अपनाइएका उपायहरूबारे समेत विस्तृत छलफल गरिएको थियो। जलवायु कृषक पाठशाला निर्देशिकामा समेटिएका विषयवस्तु, यसको उद्देश्य, प्रयोग विधि तथा व्यावहारिक पक्षबारे विस्तृत प्राविधिक सत्र संचालन गरिएको थियो। सहभागीहरूले निर्देशिकाको प्रभावकारी प्रयोगबाट कृषक समूहहरूमा सिकाई प्रक्रिया थप सुदृढ़ हुने धारणा व्यक्त गरेका थिए। जलवायु उत्थानशील कृषि अभ्यास, माटो स्वास्थ्य व्यवस्थापन, जल व्यवस्थापन, तरकारी तथा बाली उत्पादन प्रविधि, किरा तथा रोग व्यवस्थापन लगायतका विषयमा गाउँपालिकाको कृषि विकास शाखाका प्राविधिक गोकर्ण अधिकारीद्वारा प्राविधिक सत्र संचालन गरिएको थियो। साथै स्थानीय सरकार तथा सेवा प्रदायक निकायहरूसँग समन्वय र सेवा पहुँच सुदृढ़ीकरणका उपायहरूबारे पनि छलफल गरिएको थियो। प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रभावकारी सहजीकरण सेव, वयस्क सिकाई पद्धति तथा अगुवा कृषकहरूको भूमिका र जिम्मेवारी सम्बन्धी सत्र सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा जलवायु कृषक पाठशालाका असल अभ्यास, सफलताका कथाहरू, सिकाई तथा अभिलेख व्यवस्थापन सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो। तालिमको अन्तिम सत्रमा आगामी दिनमा जलवायु कृषक पाठशाला संचालन सम्बन्धी कार्ययोजना तयार गरी अन्तिम रूप दिइएको थियो। सहभागीहरूले सिकेका ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै समुदाय स्तरमा जलवायु उत्थानशील कृषि अभ्यास प्रबोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। समापन कार्यक्रममा वक्ताहरूले स्थानीय सरकार, समुदाय, अगुवा कृषक तथा विकास साझेदार संस्थाहरू बीचको सहकार्यबाट कृषि उत्पादन वृद्धि, जीविकोपार्जन सुधार तथा जलवायु परिवर्तनका असर निक्रमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। उक्त कार्यक्रम उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढ़ीकरण परियोजना अन्तर्गत प्रयास नेपाल र आध्र नेपालको साझेदारीमा संचालन गरिएको हो। परियोजनाले गंगा जमुना गाउँपालिकामा जलवायु परिवर्तनबाट प्रभावित समुदायहरूको खाद्य सुरक्षा, जीविकोपार्जन तथा उत्थानशील क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि संचालन गर्ने गरी तयारी भइरहेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग संचालनमा ल्याउने तयारी गरिएको हो। हाल सुरुङ मार्ग भएर आवाजावत गर्ने सवारी साधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राविधिक काम भइरहेको उहाँले बताउनुभयो। सुरुङ मार्गभित्र उद्धार प्रयोजनका लागि के कस्ता काम गर्ने, आपतकालीन अवस्थामा के गर्ने तथा एवं भेन्टिलेशनको अवस्था के कस्तो छ भनेर टोल शुल्क उठाउने कम्पनीले आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो। 24 घण्टा सुरुङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई सिफ्टका आधारमा परिचालन गरिनेछ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको कुल भौतिक प्रगति 99.5% र वित्तीय प्रगति 96% रहेको जानकारी दिनुभएको छ। सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन एआरटीजेबी बीच यसअघि औपचारिक सम्झौता भइसकेको छ। सेवा प्रदायक कम्पनीले आगामी 5 वर्षसम्म सुरुङ मार्ग सञ्चालन तथा मरमतको औपचारिक रूपमा जिम्मा पाएको हो। सुरुङ मार्गको सञ्चालन र मरमत सम्भारको जिम्मा पाएको सेवा प्रदायकले सिभिल संरचना, मेकानिकल, इलेक्ट्रिकल र सुरुङभित्रका सुरक्षा प्रणालीको नियमित रेखदेख र मरमत गर्नुपर्नेछ। आयोजनाको मुख्य सुरुङ मार्गको लम्बाई 2688 मिटर रहेको आयोजना कार्यालयले जनाएको छ। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल इन्टर

भेन्सिनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राध्यापक डाक्टर अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको एक सकामला गाउँपालिका केटी युवती खाना खान नसकेपछि तीन दिन अघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो। कार्डियो भास्कुलर सर्जनले समय शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डाक्टर शाहले फेरफार नगरी आधुनिक न्यूरो इन्टरभेसनल प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राखेको बताउनुभयो। 1000 एकजनाले यस्तो समस्या देखिन्छ। डाक्टर शाहको अनुसार मानिसमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा नसा पनि कमजोर हुने र फुट्ने समस्या देखिन्छ। फेरफार नगरी धेरै शल्यक्रिया भएका भए यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। आज दुईजना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले मन्त्री परिषद विस्तार गर्नुभएको हो। प्रधानमन्त्री शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुधन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीले आज राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सुधन गुरूङले दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो। फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा गोर्खा एकबाट निर्वाचित उहाँ यसअघि 27 दिन गृहमन्त्री बन्नुभएको थियो। गुरूङ गएको चैत 13 गते गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा उहाँले वैशाख 9 गते पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि छानबिन भएको थियो। छानबिनबाट क्लिन चिट पाएसँगै गुरूङ गृह मन्त्रालयमा फर्किनु भएको हो। महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। उहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्नुभएको थियो। आज बसेको मन्त्री परिषद बैठकमा प्रधानमन्त्री सहित मन्त्रीहरूलाई दुग्ध विकास संस्थान डीडीसीको उत्पादन प्याकेटमा बाँडिएको छ। कृषि मन्त्री गीता चौधरीले बैठकमा वितरण गरेको प्याकेटमा डीडीसीको उत्पादन दूध, दही, पेड़ा, बटर, चीज लगायत रहेका थिए। यसबाट डीडीसीको प्रबोधन अभियानलाई थप मदत पुग्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि पनि डीडीसीकै उत्पादन याक चीजको फोटोसहित सामाजिक सञ्जालमा आफ्नो तस्विर सार्वजनिक गर्नुभएको थियो। सरकारले सरकारी स्वामित्वको डीडीसीको उत्पादनको प्रवर्धन साथै अन्य स्वदेशी वस्तुको प्रयोग र उपयोगमा जोड़ दिन प्रयास गरेको भन्दै चर्चा हुँदै आएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। आर्थिक वर्ष 2083-84 को लागि संघीय सरकारबाट धार्मिक स्थानीय तहका लागि झण्डै 5 अर्ब बजेट विनियोजन। गंगाजमुना गाउँपालिकाका सहजकर्ताहरू तथा अदुवा कृषकहरूको लागि 2 दिने क्षमता विद्युत तालिम सञ्चालन। नागढुङ्गा सिस्ने खोला सुन मार्ग साउनको तेस्रो सातासँग सञ्चालनमा हुने। चितवन मेडिकल कलेजमा मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया। र गृहमन्त्री गुरूङ र नवप्रवर्तन मन्त्री पुनको शपथ। प्रधानमन्त्री सहित मन्त्रीहरूलाई डीडीसीको उत्पादन प्याकेटमा बाँडियो। यसका साथै अहिलेलाई खबर यति नै। बेलुकी 8:30 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म व्यक्ति बिदा हुन्छु। नमस्कार।

0: हामीले यो बाजे अस्तिसम्म त यो फसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
1: त्यसो भए म पहिला गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिल्यै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ। एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
4: रेडियो धादिङ समय संकेत
5: अहिले साँझको 7 बज्यो।
6: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: एसो सुबला पोलिक्लिनिक प्राली धादिङ दिसुमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
1: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा
2: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
1: आयु खस्ने समस्या भएमा
2: डिम्बाशयमा भएको शिष्टको क्यान्सर, गुड भएको नभएको जाँच,
1: पाठी घरको मुखको क्यान्सरको जाँच,
2: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा
1: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा
2: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
1: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक पाली नीलकण्ठ टिम धादिङ पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
3: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिसा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिसा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङमेची शान्त बजारलाई सम्झनुहोस्।
3: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
3: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
3: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
3: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
3: फोन नम्बर 0-521-248, मोबाइल नम्बर 98-141-1494-84।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 01051367, 98140063239 र 98340403.
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल, किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बिज बजार

0: मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदै छ नि।
1: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
2: हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबेसी 20 बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
0: के तपाईलाई दिसा गर्दा रगत जाने समस्या छ?
3: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
3: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
3: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
3: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
3: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङदेखि पुछार बजार ट्राफिक बेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813383100।
4: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 588888।

0: यहाँ सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106.6 MHz। अब समाचारको साथमा
1: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। छैटौं पटक मन्त्री परिषद विस्तारसँगै सरकारले पाए पूर्णता। मन्त्रीहरूको वरियतामा समेत फेरबदल। नवनियुक्त गृहमन्त्री गुरूङद्वारा दरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा।
1: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने।
0: राष्ट्रपाको प्रदेश अधिवेशन शुरू। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने। गुटका कारण कांग्रेस विभाजनको संघारमा।
2: सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नुपर्ने स्थिति हुन्छ उनीहरूलाई।
0: रेमिटेन्समा ऐतिहासिक वृद्धि। 10 महिनामै 19 खर्ब रूपियाँ भित्रियो। 2.5 महिनामा बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलियो। मापदण्ड विपरीत हेडलाइट र हर्न बजाउनेलाई अब कार्यवाही हुने।
3: पहिलो चोटिको लागि 500 जरिवाना गरिने, दोस्रो चोटिको लागि 1000 र तेस्रो चोटिको लागि 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
0: र एन्फा अध्यक्ष र महासचिवलाई विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान रोक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: ग्रेडिङ र नम्बरलाई मात्र प्राथमिकता दिने अहिलेको शिक्षा प्रणाली ज्ञान र सामाजिक रूपान्तरणको प्रक्रिया होइन, विदेश जाने माध्यम जस्तो बनेको छ। अब शिक्षा उत्पादन, कृषि, समुदाय र राष्ट्रिय आवश्यकतासँग जोड़िनु पर्दछ। शिक्षित पुस्ताले आफ्नो समाजमा भविष्य देख्ने वातावरण बनाउनु पर्दछ। त्यसैले दीर्घकालमा सामाजिक संरचना कमजोर बनाउने, पुस्तागत सिप हराउने र परनिर्भरता बढ़ने भएकाले अहिलेको शिक्षा प्रणालीमा तत्काल फेरबदल ल्याउनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले 6 पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। आज सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। नवनियुक्त दुवै मन्त्री दोस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोर्खा एकका सांसद गुरूङ गृहमन्त्री बन्नुभएको थियो भने स्वतन्त्र सांसद पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँहरू दुवैजनाले पदभार समेत ग्रहण गरिसक्नु भएको छ। पदभार ग्रहण गर्दै गृहमन्त्री गुरूङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गर्नुभयो।
1: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने। गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम एसआईभीटी गठन गर्ने। नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्युरोलाई थप सशक्त र प्रभावकारी बनाउने। हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने। ब्युरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्युरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टकृत समूह स्पेशलाइज टीम गठन गर्ने। हरेक फाइल खोलिन्छ। अब
5: मन्त्री पुनले भने विज्ञान प्रविधिको विकासको लागि विस्तारै हिँडेर ठाउँमा नपुगिने भन्दै एकदम द्रुत गतिमा दिन रात काम गरेर अगाडि बढ़ने प्रतिबद्धता जनाउनुभयो।
6: भोलिदेखि टीम बनाएर र एउटै कुरा सोच के छ भने यो हामीले यो विज्ञान प्रविधिको विकासको लागि ढिलो ढिलो हिँडेर ठाउँमा पुगिँदैन। एकदम द्रुत गतिमा यो चाहिँ रात दिन काम गरेर अगाडि बढ्ने हो। 5 वर्षको हो यो के अरे सरकार, बढीमा 3 वर्ष बढीमा है। मैले यहाँ घोषणा गरेँ म यो 3 वर्ष बढ्ने हो यो मन्त्री भएर खाने।
5: यसैबीच नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। सरकारले गृहमन्त्री गुरूङलाई 5 वरियतामा राखेको छ भने वहाँ ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठपछि रहनुहुनेछ। यस्तै विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आठौं वरीयता दिइएको छ। वहाँ मन्त्री सविता गौतमपछि रहनुहुनेछ। प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गरेपछि संघीय संसदका दुवै सदनको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। आज बसेको दुवै सदनको बैठकमा विपक्षी दलका सांसदहरूले बैठक शुरू हुन साथ प्रधानमन्त्रीले संसदमा आएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने तथा अविवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए। विपक्षीको निरन्तर नाराबाजी र अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि र राष्ट्रिय सभाको बैठक जेठ 28 गते दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको हो। वडा पालिका र अधिकांश जिल्लाको अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आजदेखि प्रदेश नेतृत्वको चयनको प्रक्रिया शुरू गरेको छ। पहिलो चरणमा बागमती प्रदेश अधिवेशन हेटौडामा आयोजना भएको हो। बागमती प्रदेश सभापति पदका लागि वर्तमान सभापति डाक्टर अच्युतम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अरियालबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै पक्षले आफ्नो प्यानल सहित चुनावी तयारी गरिरहेका छन्। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश संगठन र निकायका पदाधिकारीहरूबाट सुझाव संकलन गर्ने भएको हो। समितिको आज बसेको कार्यदल बैठकले सुझाव संकलन तथा भेलाहरू गर्ने समिति सदस्य भानुभक्त ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
7: अनि अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा तल नेता साथीहरूको कुराकानी र आए परामर्श सुन्नलाई हो। यो हामीले निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन भन्ने एउटा आम विषय छ हाम्रो। यो विषयमा कार्यकर्ता साथीहरू प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौं सबै प्रदेशमा जनसंगठनको सम्पर्कको। त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौं।
5: साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 55 वटा फार्म प्रभावित भएका छन् भने 4,79,156 वटा पंक्षी नष्ट गरिएको छ। गएको चैत 4 गते कोशी प्रदेशको सुनसरी स्थित उर्लाबारी 4 सुन्दर हरैचा क्षेत्रमा बर्ड फ्लू पुष्टि भएको थियो। त्यस यता मोरङमा 11 फार्म, झापामा 4 फार्म, ललितपुरमा 3 फार्म, भक्तपुरमा 2 फार्म, चितवन वारा नवलपरासी पश्चिम र महोत्तरी एक एक फार्म प्रभावित भएका छन्। सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दहालले संक्रमण नियन्त्रणका लागि रोग द्रुत कार्यटोली परिचालन गरिएको बताउनुभयो।
8: विषाणुबाट सर्ने रोग भएको नाताले अब यो त्यो सकेसम्म हाम्रो पहिलेदेखि भने जहाँ बर्ड फ्लू देख्छौ त्यो भाइरस फेरि नियन्त्रित अवस्थामा राखेर त्यसलाई फैलिन नदिन संक्रमण फैलि नदिनको लागि हामीले प्रयास गर्ने हो। यो विषाणुबाट सर्ने रोग हो। विषाणु चाहिँ अब जसरी पनि सर्न सक्ने भयो। एउटा त त्यो संक्रमित चाहिँ पन्छी र पन्छी लसुसबाट चाहिँ हुन सक्ने भयो। त्यसपछि यो जंगली चराहरूमा पनि कहिले कहिले समस्याहरू देखिएको छ, त्यहाँबाट पनि आउन सक्ने हो। फार्मको उचित सरसफाई भएर पनि त्यहाँबाट आउन सक्ने भयो होइन। त्यसैले गर्दाखेरि आफ्नो फार्ममा व्यवस्थित तरिकाले कुखुरा पालनहरू गर्नु पर्यो, आफ्नो फार्मलाई सरसफाई गर्नु पर्यो।
5: संक्रमण नियन्त्रणका क्रममा देशभर 6,94,193 वटा अण्डा तथा 1,82,775 किलोग्राम दाना नष्ट गरिएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह 41.2%ले वृद्धि भई 19,16,40 करोड़ रूपियाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर 13.3% मात्रै रहेको थियो। यातायात व्यवस्था विभागले मापदण्ड विपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारी साधनमाथि कार्यवाही गर्ने भएको छ। विभागका अनुसार पछिल्लो समय अत्यधिक चम्किला लाइट र चर्को आवाजका हर्न प्रयोग गरेको गुनासो बढ़दै गएकाले यस्ता कार्य गर्नेमाथि कार्यवाही गरिने जनाएको हो। सवारी निरीक्षण तथा परीक्षण मापदण्ड 2074 अनुसार हेडलाइटको प्रकाश र हर्नको आवाजको सीमा तोकिएको छ। नियम विपरीत बत्ती तथा हर्न प्रयोग गरेको पाइएमा कानून अनुसार कस्तो कार्यवाही सेयायनसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश सुवेदीले भन्नुभयो,
3: सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 164 उल्लेख भए अनुसार निषेध गरिएको क्षेत्रमा चाहिँ कसैले पनि हर्न बजाउन पाउँदैन। यदि त्यसरी हर्न बजाउनु भएको छ भने उहाँलाई चाहिँ त्यो कसुर अनुसार चाहिँ पहिलो चोटिकोलाई चाहिँ 500 जरिवाना गरिने, दोस्रो चोटिकोलाई 1000 र तेस्रो चोटिकोलाई चाहिँ 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
5: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लाग्नुभएका एन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। अध्यागमन विभागका अनुसार राष्ट्रिय खेलकुद परिषदको सिफारिशमा उहाँहरूको राहदानी अझै कालो सूचीबाट फुकुवा नभएकाले विदेश जान रोक लगाइएको हो। एन्फाको आर्थिक अनियमिततावारे छानबिनका क्रममा नेमुवाङ सहित 24 पासपोर्ट कालो सूची राखिएको थियो।
0: सुशीला श्रेष्ठ नेपाली कांग्रेसमा सदस्यता अध्यावधिको विषयलाई लिएर दुई धार।
9: यो नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो। र
0: कार्यकर्तामा अन्यलता कायमै, रिपोर्टसँगै जलवायु परिवर्तनको असर कम गर्न अपनाउन सकिने उपाय सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5242-5523।
12: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 15 महाधिवेशनको संघारमा रहेको कांग्रेसमा गुटगत विवाद चरम बिन्दुमा पुगेको छ। संस्थापन र संस्थापन इतर बीचको सदस्यता अध्यावधिक विवादले कांग्रेसमा यस्तो अवस्था आएको हो। सदस्यता अध्यावधिक गर्न थप गरिएको समय सकिन 2 दिन बाँकी रहँदा हालसम्म करिब 5.5 लाखले अध्यावधिक गरेका छन्, जुन पहिलेको तुलनामा झण्डै 2.5 लाखले कम हो। पछिल्लो समय नेताहरूबीच आरोप प्रत्यारोपले कार्यकर्तामा थप अन्यलता बढ़ेको छ।
14: आन्तरिक विवादका कारण नेपाली कांग्रेसको सदस्यता अध्यावधिक उत्साहजनक बन्न सकेको छैन। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वले गरेको निर्णयमा पूर्व सभापति शेरबहादुर देउवा, डाक्टर शेखर कोइराला पक्षीय नेताहरू असन्तुष्ट बन्दा सदस्यता अध्यावधिकमा कार्यकर्ताको चासो कम देखिएको हो। आसन्न 15 महाधिवेशनको संघारमा सदस्यता अध्यावधिक गर्न पछिल्लो पटक थपिएको समय पर्सिसकिँदैछ। अन्तिम पटक थप गरिएको समय सकिने लाग्दा आधा सदस्यहरूले अध्यावधिक गरेका छन्। सदस्यता व्यवस्थापन समितिका सदस्य सहमहामन्त्री प्रकाश रसाइलीले भन्नुभयो,
15: हाम्रो 5,02,381 हो, करिब करिब हामी 50 जति पार्टीको नेतृत्व सहित प्राविधिक विज्ञहरू सहित सचिवालयका साथीहरू बसिरहेका छन्, जसले हिजो चुनावमा असहयोग गरे, जसले नेतृत्व असफल बनाउन खोजे, उहाँहरूले भन्नुभएको कुरा हो। 2 दिनपछि कंग्रेसको 83 सदस्य अध्यावधिको संख्या पर्सि साँझ राति 12 बजीसम्म त आइहाल्छन्, त्यही भएर यसलाई अनुसार लिनु हुँदैन।
14: कांग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्य थिए। 15 महाधिवेशनमा आइपुग्दा क्रियाशील सदस्यको संख्या आधाले घट्ने अनुमान गरिएको छ। अन्तिम पटक थपिएको अध्यावधि गर्ने समयमा पनि उत्साहजनक सहभागिता नहुँदा संख्या स्वत घट्नेछ। समितिले अध्यावधि नगर्ने नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता खारेज हुने बताउँदै आएको छ। 15 महाधिवेशनमा सहभागी हुन विशिष्ट परिचय पत्र एनसीआईडीलाई प्रमुख आधार बनाएर अध्यावधिको अभियान चलाएकाले अनिवार्य भनिएको हो, तर अभियानलाई पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेता कार्यकर्ताले अस्वीकार गर्दै आएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले अध्यावधिका नाममा क्रियाशील सदस्यता खारेजीसम्मको निर्णय पार्टीका लागि घातक हुने भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुहुन्छ। जेएनजी आन्दोलन, नेता कार्यकर्तामा देखिएको निराशा, पार्टी नेतृत्व बीचको आन्तरिक विमेल लगायत हालै सम्पन्न निर्वाचनको परिणामका कारण पनि अध्यावधिकमा चासो नदेखिएको भन्दै यसअघि नै नवीकरणलाई सदर गर्नुपर्ने उहाँको भनाइ छ।
16: केही साथीहरू अब 15 महाधिवेशनका लागि पुसमै नवीकरण गरिसक्नु भएको छ, त्यो दोहोऱ्याएर किन गर्नु पर्यो भन्ने यस्तै तर्क गरेर त्यसमा उत्साहित नभए। गगन थापा विभागीय प्रमुख भएकै बेला 2082 पुस 10 गते भित्र करिब 6 लाख पुरानोले नवीकरण गरेको र बाँकी 5 लाख नयाँ सदस्य बाहिर सदस्यता पठाएको हो। अब त्यसलाई चाहिँ नमानेर, मान्यता नदिएर अब म सभापति भएपछि मैले अध्यावधि गर्छु, त्यसलाई मात्रै भाग लिन दिन्छु भनेपछि थोरै चाहिँ संस्थापन पक्षबाटै इगोको टकराव चाहिँ भएकै हो।
14: कांग्रेसले आगामी असोज 9-14 गते 15 केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशन तयारी स्वरूप वैशाख 1 गतेदेखि शुरू भएको अध्यावधिक अभियानको समयसीमा जेठ 28 सकिँदैछ। अध्यावधिक अभियानले आगामी महाधिवेशनमा नेतृत्व चयनमा प्रभाव पार्ने कतिपय नेताहरूको आकलन छ, जसले गर्दा नेतृत्वका बीच संघर्ष प्रष्ट देखिन्छ। सदस्यता अध्यावधिकलाई संस्थापन र संस्थापन इतरका नेताहरूले प्रतिष्ठाको विषय बनाइरहेका छन्। यस बीचमा नेताहरू बीच पटक पटक छलफल भए पनि सहमति भने जुट्न सकेको थिएन, जसले गर्दा नेता कार्यकर्तामा अध्यावधिकका विषयलाई लिएर अन्यलता बढ़दै गएको छ। राजनीतिक विश्लेषक तथा कांग्रेस जानकार पुरूषोत्तम दाहालले पार्टीलाई रूपान्तरण गर्नुको विकल्प नभएको बताउनुहुन्छ।
9: नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो र त्यो द्वन्दलाई समाधान गर्ने सूत्र सायद कांग्रेससँग फेला परेको छैन। सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नुपर्ने स्थिति हुन्छ उनीहरूलाई।
14: कांग्रेसमा गुटको राजनीति नयाँ होइन। 15 महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न नसकेको भन्दै तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन सम्पन्न गर्नुभयो। विशेष महाधिवेशनबाट आएको नेतृत्वका विरूद्धमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षीय नेताले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। सर्वोच्चले थापा नेतृत्वलाई आधिकारिकता दिएसँगै कांग्रेसभित्र चरम असन्तुष्ट बढ़दै गएको छ। गुटका कारण गत फागुन 21 सम्पन्न निर्वाचनमा दोस्रो पार्टीमा खुम्चिएको कांग्रेसभित्र अहिले सदस्यता अध्यावधिक आन्तरिक विवादको जड़ बनेको छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लैंगिक समानता जलवायु परिवर्तनले प्रभाव पार्दै
17: उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन।
0: महिलामाथि हुने असर न्यूनीकरणका लागि अप्नाउनु पर्ने नीति विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
3: जलवायु परिवर्तनका कारण महिलामा पर्ने प्रभाव के होला? असर न्यूनीकरणका लागि के गर्न सकिन्छ होला? नमस्कार, कार्यक्रम हेलो मौसममा स्वागत छ। म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी लैंगिक समानता र जलवायु परिवर्तनको असर न्यूनीकरणको क्षेत्रमा क्रियाशील दिव्या गुरूङसँग कुराकानी गर्दैछौ।
4: जलवायु परिवर्तनले ल्याएको असर चाहिँ कुनै पर्छ भन्दा जसको चाहिँ सम्पत्ति जुनै पनि किसिमको सम्पत्ति कम भएको एकदमै गरीब अथवा पहुँच नभएको व्यक्तिहरूको हो नि त। उनीहरूले बुझ्नु, उनीहरूको लागि उनीहरूकोमा गएर समय बिताएर बुझ्ने गर्नेमा चाहिँ लगानी नै कम भएको छ। अनि त्यसमा ध्यान कम हुँदा रिपरकसन के हुँदो रहेछ भने जस्तो किसिमको माथिबाट प्रविधि त्यो एरियामा लगानी पनि कम, अनि त्यो किसिमले नहेर्दाखेरि ध्यान पनि कम हुँदाखेरि लगानी आउँदा चाहिँ एकदम माथि फ्यातुलो हुँदाखेरि जलवायु परिवर्तनबाट जुन चाहिँ असर भएकोलाई हामीले गरेको भनेर खुसी त हुन्छौँ है। यति प्रोजेक्ट गर्यो, उति प्रोजेक्ट गर्यो, तल त चेन्ज भएको हुँदैन, तल त परिवर्तन आएको हुँदैन, त्यसले गर्दा उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर। त्यसले गर्दा मैले चाहिँ त्यो एरियामा चाहिँ ध्यान धेरै दिनुपर्छ, लगानी हुनै पर्छ, पैसामा होस्, ज्ञानमा होस्, तरिकामा होस्, उनीहरूलाई बुझ्ने शक्ति भनौँ न, एउटा दलित महिला खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन।
3: जे जति प्रविधि अथवा सहयोग जे जति जान्छ त्यो समग्र किसानलाई नै पुगिरहेको छैन। महिला, आदिवासी, जनजाति अथवा लैंगिक अल्पसंख्यक त्यो समुदायतर्फ हामीले ध्यान दिन सक्यौं अथवा सकेनौं।

0: कहाँको जनजाति, जनजातिमा धरी गरिब, अब अरू दलितहरू पनि त छेत्री बाहुनभन्दा धनीहरू छ, कहाँ जाँदैछ भने त्यो विश्लेषण जुन चाहिँ किसिमको हामीले विविधताको विश्लेषण गर्नुपर्ने स्पेसली जलवायु परिवर्तनमा चाहिँ एकदमै इम्पोर्टेन्ट छ होइन, त्यो विश्लेषण चाहिँ एकदमै कम भइरहेछ। त्यो विश्लेषण कम हुँदाखेरि प्रोग्राम प्लानिङ पनि त्यसरी हुँदो रहेछ।
1: ऐतिहासिक रूपमा जो पछाडि पारिएको अथवा वास्ता नगरिएको ध्यान नदिएको भन्ने एउटा भयो, अर्को परिस्थिति अनुसार त्यो आइराख्ने फेरबदलको कारणले, र त्यो दुइटैलाई फेरि एकीकृत गरेर हामी फरक ढंगबाट व्यवहार गर्नुपर्छ भन्ने चाहिँ लैंगिक रूपमा त्यो सैद्धान्तिक रूपमा भयो। त्यस्तो खालको व्यवहार अथवा त्यस्तो खालको अध्ययन अनुसन्धान कुनै भएकै छैन नेपालमा, अथवा कतै कतै भएको छ तर त्यो पुग्दैन भन्ने लाग्छ।
0: अनुसन्धान चाहिँ भएको छ, एकदम मान्छेलाई क्लियर पनि छ, अब त्यो डेप्थमा क्लियर कम्पाउन्डेड प्रकारले हेर्ने क्लियरिटी त अलिक कमै छ। विश्लेषण रिसर्चहरू चाहिँ धेरै भएको छ, तर जब लगानीमा तल काम गर्नु जान्छ नि त्यसमा माथि मात्रै भएर नहुँदो रहेछ क्या, मन त एकदमै छ नि गर्नु, तर त्यो सिप पनि चाहिने रहेछ, त्यसमा सिप साथसाथै लगानी मैले धेरै फेरि मैले घरिघरि भने जस्तो लाग्छ, तर लगानी पनि चाहिन्छ। हामीले जानेको त्यो जुन चाहिँ समस्या भनेर त समस्या पहिचान त गर्यौँ होइन, तर समस्या पहिचान गरिसकेपछि त्यसलाई कसरी गर्ने भन्ने पनि एउटा सिप भन्नु, त्यो सिपमा चाहिँ लगानी कम छ। पहिचान गरेपछि त्यहाँ जानु त अर्कै किसिमको स्रोत सिपहरू चाहिला, त्यसमा पनि ध्यान चाहिँ कम छ।
1: यसो मानव तीन तहको सरकार छ भने उनीहरूले कसरी काम गर्न सक्छन् ताकि जलवायु परिवर्तनको असर कम गर्दै अनुकूलता खोज्दै उत्पादन बढाउन सक्छन्, एउटा कुरा। फेरि किसानभित्र पनि जो अल्पसंख्यक सीमान्तकृत दलित महिलाको जुन खालको छ उनीहरूलाई पनि यसमा उत्पादनमा सहभागी गराउनको लागि के कुरामा हामीले सुधार्न आवश्यक छ,
0: चाहे त्यो माथिको लेभलको प्लानिङ होस् चाहे तल्लो वडा लेभलको प्लानिङ होस्, त्यो प्लानिङमा उहाँहरूको जुन चाहिँ समस्या, उहाँहरूको निज अथवा उहाँहरूको भनौँ न ज्ञान चलाउनु पर्ने के छ त्यसको पहिचान गरेर त्यहाँनिर प्लानिङमा चाहिँ हाल्नु पर्यो। त्यहाँनिर नै मिसन यो चाहिँ होइन भनेपछि त अन्त कहाँबाट लगानी गर्ने के गर्ने कुरा आयो नि त होइन, त्यसले गर्दा फर्स्ट एन्ड फरमोस्ट त त्यसमा हाल्नु पर्यो। प्लानिङमा पसिसकेपछि तल जाँदाखेरि अहिले कस्तो भइरहेछ भने कृषिमा चाहिँ यति यो एकदम क्लाइमेट स्मार्ट एग्रिकल्चर गर्नुपर्छ है भनेर लागिरहेछ होइन, तर अब त्यहाँ लागेको छ लगानी र सिपको चाहिँ 1,00,000 लागेको छ भने प्लानिङमा गर्छ 10,000 भनेपछि त ठुलो ग्याप हुन्छ, बजेटरी ग्याप पनि हुन्छ, कहाँ लानु के लानु अनि पछि काम नगरिकन जै महिना दिवसमा त्यो पैसा सकेर आउँछ, कहाँ लाउनु लाउनु लाउनु त पर्यो। त्यसले गर्दा त्यो बुझाइमा चाहिँ एकदमै कम छ, तर फ्रन्ट लाइनमा जुन इन्भेस्टमेन्ट हुनुपर्छ नि वडा लेभल र गाउँ लेभलमा चाहिँ त्यहाँनिरको चाहिँ ध्यान कम भएकोले गर्दाखेरि जति नै ठुल्ठुलो कुरा गरेर विश्लेषण गरे पनि त्यहाँ अन्तिम रूपमा त्यो जस्तै अब लिभ नो वान बिहाइन्ड भन्छ नि, लिभ नो वान बिहाइन्डको उसमा पुग्नु पर्नेमा चाहिँ अलिकति हामी फेल खाएकै हो।
1: परम्परागत सिप र क्षमताको कुरा गर्नुभयो, पहिले अब मौसम कसरी परिवर्तन हुँदैछ र कसरी खेतीपाती गर्ने भन्ने कुरा बुढापाकाहरूले पछिल्लो पुस्तालाई त्यो सुनाउने एउटा अवस्था अभ्यास थियो भनौँ न, सिङ्गो जमिन बाँझो भइराख्ने र खेतीयोग्य जमिनमा घरहरू बनाउने क्रम चल्यो र वैदेशिक रोजगारीको नाममा वृद्ध अवस्थाका व्यक्तिहरू मात्रै गाउँमा बस्ने अवस्था छ। हामीसँग भएको परम्परागत ज्ञान र सिप, त्यसमा पनि विशेषतः लैंगिक हिसाबले महिला होला अथवा अरू समुदायको होला, त्यो ज्ञान र सिपको संरक्षणको लागि यो जुन बहस हुनुपर्थ्यो त्यो भइरहेको छ कि अथवा त्यो भइरहेको छैन, अब त्यो हुन आवश्यक ठान्नु चाहिँ
0: नभएको होइन, भइरहेछ। संस्था सिपेट जस्तो संस्थाहरूले धेरै गरिराखेको छ होइन, इन्डिजिनियसको लागि हाम्रो दलितै कम्युनिटीहरूको पनि भइरहेको छ, तर त्यो बहस चाहिँ कस्तो किसिमको हुँदो रहेछ भने भन्नु डिस्कसन गर्दा उहाँहरूकोबाट साँच्ची नै ज्ञान ल्याएर उहाँहरूलाई साँच्ची नै इन्भल्भ गरेर ल्याउने भन्ने किसिमको अगेन मैले आउँछु। एउटा सिप त चाहे नि, कसरी चाहिँ उहाँहरूले सिकेको चिजहरूलाई चाहिँ हाम्रो प्लानिङमा ल्याएर उनीहरूलाई चाहिँ अगाडि बनाउने भन्नेमा चाहिँ हामी विज्ञहरू नै अगाडि भएर उनीहरूको सिप यो छ है भनेर लिने एक्सट्राक्सन खालके लिएर अनि अप्लाई गर्दाखेरि काम नलाग्दो रहेछ, तर उहाँहरूलाई नै ड्राइभर सिटमा राखेर हाम्रो तरिका नै डिफ्रेन्ट गर्नु, चेन्ज ल्याउनुपर्छ भने त उहाँहरूको सिप छ भने त उहाँहरूलाई त अगाडि राख्नु पर्यो नि त। तर अहिले चाहिँ कस्तो भएर चाहिँ उनीहरूको सिप चाहिँ चला भनेर, त्यो सिप पनि चला भन्नेमा कस्तो छ भने कुन चाहिँ मान्छे चाहिँ आएर मौका पाएको छ त उनीहरूको पनि त बारीमै नगएको लिडरहरू आएर बस्दैछन्, त्यहाँ पनि गेट किपरिङ भइरहेछ क्या, बारीमै नजाने चाहिँ ल इन्डिजिनियसको नाममा चाहिँ भनौँ सदरमुकाममा बस्ने व्यक्तिहरूको बढी रियल फार्मर्स रियल गर्नेकोमा चाहिँ त्यस्तो किसिमको अभ्यास चाहिँ कमै भइरहेको जस्तो लाग्छ, काम पनि कमै भइरहेको जस्तो लाग्छ।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: प्रधानमन्त्री बालेन

शाहले छैटौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आज पनि संसदको दुवै बैठक अवरूद्ध गरेका छन्। संघीय संसदका दुवै बैठक अवरूद्ध गरेपछि विभिन्न नीति निर्माणको काम प्रभावित बनेको छ। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। साढ़े दुई महीनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। नेपाली कांग्रेसको विवाद चुलिँदै गएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिटेन्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महीनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। र फिफा विश्वकप 2026 को उद्घाटन समारोहमा सहभागी हुन जान लागेका इन्फाका अध्यक्ष पंकज विक्रम नेमङ र महासचिव किरण राई कालो सूचीमा रहेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उहाँहरूलाई फर्काइएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भनी म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
1: बिस्तारा कुरिरहेका छन् जसले फेरि आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठुलो न्याय हुन सक्छ।
2: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
3: समस्या समाधानका लागि बजेट कति पर्सेन्ट विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
4: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो मेरो विधेयक होइन।
0: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
2: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
0: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
2: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि
5: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी
6: रेडियो घडी समय संकेत
7: अहिले बेलुकीको 8 बज्यो

0: हरेक घरमा सुरक्षित पानी खाने पानीमा महिला नेतृत्व। नमस्कार, रेडियो कार्यक्रम सुरक्षित पानीमा तपाईलाई हार्दिक स्वागत छ। म राजाराम शर्मा। कार्यक्रम सुरक्षित पानी तपाई रेडियो धादिङ 106 मेगाहर्जमा हरेक आइतबार बेलुकी 8 बजे र यसको पुनः प्रसारण मंगलबार बेलुकी 8 बजे सुन्न सक्नुहुन्छ। कार्यक्रमलाई www.radiodhading.org र रेडियो धादिङको फेसबुक पेज मार्फत पनि एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम वाटर एड नेदरल्याण्ड, ज्वालामुखी गाउँपालिका र फोकस नेपालको सहयोगमा प्रगति सोल्युशन्स प्रालीले उत्पादन गरी रेडियो धादिङले प्रसारण गरेको हो। पानी बिना जीवन सम्भव छैन। मानव जीवन, स्वास्थ्य, कृषि, वातावरण र समग्र विकासको आधार नै पानी हो। तर हामीले दैनिक प्रयोग गर्ने पानी कतिको सुरक्षित छ भन्ने विषयमा भने अझै पर्याप्त सचेतना आवश्यक देखिन्छ। असुरक्षित तथा दूषित पानीका कारण हरेक वर्ष हजारौं मानिस विभिन्न जलजन्य रोगबाट प्रभावित हुने गरेका छन्। अर्कोतर्फ हाम्रो समाजमा खानेपानीसँग सबैभन्दा बढ़ी प्रत्यक्ष सम्बन्ध महिलाहरूको नै हुन्छ। घर परिवारका लागि पानी संकलन गर्ने, संरक्षण गर्ने, उपयोग गर्ने तथा सरसफाईमा ध्यान दिने मुख्य जिम्मेवारी धेरैजसो महिलाहरूले निर्वाह गर्दै आइरहेका छन्। तर विडम्बना के छ भने खानेपानी सम्बन्धी नीति निर्माण, योजना तर्जुमा तथा निर्णय प्रक्रियामा महिलाहरूको सहभागिता अपेक्षित रूपमा हुन सकेको छैन। सुरक्षित खानेपानी प्रत्येक नागरिकको आधारभूत अधिकार हो भने प्रत्येकको दिगो व्यवस्थापनका लागि महिला र पुरूष दुवैको समान सहभागिता अपरिहार्य छ। महिलाको सक्रिय सहभागिताले खानेपानी आयोजनाहरूलाई थप प्रभावकारी, समावेशी र दिगो बनाउन महत्वपूर्ण योगदान पुर्याउँछ। यिनै विषयवस्तुमाथि केन्द्रित रहेर आजको कार्यक्रममा पनि हामी सुरक्षित खानेपानीको आवश्यकता, यसले मानव स्वास्थ्यमा पार्ने प्रभाव तथा खानेपानी व्यवस्थापनमा महिला सहभागिताको महत्वबारे विस्तृत छलफल गर्नेछौ। यही यथार्थलाई परिवर्तन गर्दै समावेशी, उत्तरदायी र दिगो पानी सुशासनको अभ्यासलाई समुदाय स्तरसम्म विस्तार गर्ने उद्देश्य सहित फोकस नेपालले सेफ वाटर अर्थात सुरक्षित पानी अभियान सञ्चालन गरिरहेको छ। आजको कार्यक्रममा हामी विगतमा खानेपानीको समस्याले निम्त्याएका शास्ति र घरआँगनमा पानी आएपछि ज्वालामुखी गाउँपालिकावासीको फेरिएको जीवनशैलीका विषयमा नै कुराकानी गर्छौं। विगतमा खानेपानीको चरम अभाव हुँदा ज्वालामुखी गाउँपालिका वड़ा नम्बर 6 काउलेका स्थानीयहरू वर्षातमा परेको पानीलाई घ्याम्पोमा संकलन गरेर प्रयोग गर्थे। अहिले तल खोलाबाट लिफ्ट गरेर खानेपानीको जोहो भएको छ। तर त्यहाँ प्रयोग भएको खानेपानी कतिको सुरक्षित होला त? यसको सरसफाईमा कतिको ध्यान पुगेको होला? यही विषयमा हामी आज चर्चा गर्छौं। यसबारे आफ्नो अनुभव सुनाउँदै हुनुहुन्छ स्थानीय कल्पना श्रेष्ठ। साथमा हुनुहुन्छ सहकर्मी शंकर श्रेष्ठ।
1: यसमा पानी जमा नहुन्जेल त धेरै दुःख थियो।
2: हजुर,
1: यो पनि एउटा संस्थाले दिएको हो, त्यो जलाधर भन्नेले।
2: त्यो घ्याम्पो चाहिँ
1: हजुर 20,000 दुईवटा बन्यो, 2200 हाम्रो चाहिँ 2500 जति पर्यो।
2: त्यो बेला
1: पछि बनाएको, यो समूहमा हामी थिएन। यो जलाधर भन्ने उता धोखलापट्टि मात्रै थियो, अनि यतातिर यो समूहमा पर्दैन भनेर भनिन्। त्यहाँबाट अनि हामीले भर्नु दिएन, भरिएनौ। अनि पछि फेरि उता धेरै रह्यो अरे, बजेट भयो होला, अनि त्यहाँबाट बनाउनु भन्नु आयो। फेरि त्यहाँबाट हामी पल्लो यहाँ एकवटा बनायो। त्यो बेला बनायो, अनि पहिला त यत्रो ढुङ्गे धारा थियो, पानी कुर्नु पर्थ्यो। पानी कुरेर बिहान भरिरहेको थियो पानी ल्याउनलाई। पानीको असुविधा थियो, पहिला त खानेपानी नि हुन्नथ्यो। अहिले त जे भयो नि सुविस्ता भएको, राम्रो भएको।
2: कति भयो पानीको सुविस्ता भएको?
1: अहिले यो बोरिङ, यो डिप बोरिङ चलेदेखिको वस्तुलाई, भाँडा माझ्नुलाई, यताउति खान्छ। हामीले त्यो खाँदैनौँ, हामीले मूलकै पानी ल्याएर खान्छौँ। मुला अहिले मूलमा त्यति भिड हुँदैन। पहिले त यसो लाइन बस्नु पर्थ्यो, गाडी जम्मै लाइन राखेर बस्नु पर्थ्यो। अहिले चाहिँ लाइन बस्नु पर्दैन, जुन मेला गयो नि पाउँछ पाउँछ, मूलकै पानी ल्याएर खाइरहेको छौँ।
2: कति टाढा पर्छ
1: मूल भने? अब त्यो उतापट्टि गयो नि धारै छ, यहाँ माथि पनि छ। अहिले ट्याङ्की बना, पहिले त मूलबाट जस्तो आयो उस्तै, त्यो इज भित्र धारा हुन्थ्यो, लाइन बस्नु पर्थ्यो। ए घाममा पोलेर भदभद भएर मेला जानु छ बेला भइसक्यो, कहिले पुग्नु होइन, कति गाह्रोसँग जिन्दगी गएको थियो हतारमा। अहिले त राम्रो, अहिले चाहिँ अब कहीँ डिप बोरिङ नि छ, उयो 15 किसिमी ट्याङ्की बनाहा, धारा बनाहा, अहिलेलाई चाहिँ सुविस्ता छ सर। कोही कोही धारा पुगेको थिएन, यसलाई पुरा गरेखा।
2: गाउँघरै नै छ धारो?
1: हजुर, अहिले घरै पिछेको धारा छ, एक घर एक धारा छ। सबै राम्रो लाग्यो अहिले त
2: अनि फलफूल तरकारी लाउँछु भन्नुभएको छ नि त्यो भन्दा पहिला चाहिँ लाउनु हुन्न थियो
1: पहिला त्यति थिएन सर पहिला त आलु त खोलेर ल्याएर खान्थ्यो पहिलेको त आलु प्याज लसुन भनेको देख्न पाउन थियो पहिलेको जमाना काठमाडौँ जानु पर्थ्यो आलु प्याज देख्नुलाई लसुन देख्नुलाई अहिले त आफ्नो घर घरमै जति पनि टर्नै हुन्छ
2: फल्छ
1: फल्छ आलु नि छ प्याज नि छ लसुन छ जम्मै कुरो
2: अनि धारामा आएको पानीले त्यसरी आलुमा लगाउनलाई फलफुलमा लगाउनलाई अरू बोट बिरुवामा लगाउनलाई प्रशस्त पुग्छ
1: पुग्छ सर अब त्यो पुग्छ जति पनि पुग्छ अब एक दिन मेरै भयो नि पुगे पुगे ठाउँमा राख्ने चलुन्जेल ट्याङ्कीमा अडाएर आउनु थियो नि एउटा मात्रै लाउने होइन सबैले गर्दाखेरि चलिरहेको पालो पालो गरेर गर्छन्
2: दिनदिनै आउँछ कि
1: दिनदिनै होइन सर अब कहिले कहीँ समस्या पऱ्यो भने दिनदिनै खोल्छौँ अनि कहिले मोटर बिग्रिन्छ कहिले गेट बल्ब बिग्रिन्छ त्यस्तै
2: बिग्रियो पनि बन्न त
1: बन्छ बन्छ अस्ति नै बिग्रियो बिग्रेर बनाएकै हो जे पनि चलेको अहिले राम्रै सबै कुरो अहिले आलु प्याज लसुन यस्तो फालफुल हाम्रो आफ्नै पहिले थिएन त्यस्तो थिएन अब त्यही हो सर अहिले त पहिले हेर्दा अहिले त अब स्वर गयो है अब पहिले अब के थियो र पहिले न झारबन वनमा जानुपर्थ्यो दाउरा ल्याउनलाई ढिकी जाँतो गर्नु पर्थ्यो पानी पाँदै गएको पालो पाउँदैन थियो अहिले त आनन्द छ नि स्वर्ग जस्तो यसमा पानी आइरहन्छ अनि यो च्याङ्की अनि फोहोर भयो भने उयो हाम्रो खोल्ने सफा गर्ने
2: ए
1: बेला बेला सफा गरिरहनु भएको छ
2: गाई वस्तुलाई चाहिँ यही खुवाउने हो
1: हजुर गाई वस्तुलाई यही खुवाउने हो अनि भाँडाकुँडा माप्नु यताउति सबै यही चल्छ सरी यी राम्रो जान्छु
2: कति दिनलाई पुग्छ पानी आएन भने यो ट्याङ्कीको पानीले
1: पुग्छ 15-20 दिन जतिलाई
2: यो
1: त कति 2500 लिटरको भने के भन्नु
0: खानेपानी मानव जीवनको आधारभूत आवश्यकता मात्र नभई स्वास्थ्य सरसफाई वातावरणीय सन्तुलन तथा समग्र जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो खानेपानीको व्यवस्थापन संरक्षण र सदुपयोगमा महिलाहरूको भूमिका परम्परादेखि नै महत्वपूर्ण रहँदै आएको छ विशेष गरी ग्रामीण क्षेत्रमा घरायसी प्रयोजनका लागि पानी संकलन गर्ने सुरक्षित रूपमा भण्डारण गर्ने तथा परिवारको सरसफाई व्यवस्थापन गर्ने जिम्मेवारी प्राय महिलाहरूको नै छ त्यसैले खानेपानी सम्बन्धी वास्तविक आवश्यकता समस्या र समाधानका बारेमा महिलाहरू बढ़ी जानकार हुन्छन् खानेपानी उपभोक्ता समिति तथा व्यवस्थापन निकायहरूमा महिला नेतृत्वको उपस्थिति हुँदा निर्णय प्रक्रिया थप समावेशी उत्तरदायी र प्रभावकारी बन्ने गर्दछ महिलाहरूको अनुभव र दृष्टिकोणले खानेपानी योजनाहरूलाई समुदायको वास्तविक आवश्यकतासँग जोड्न मदत पुर्याउँछ साथै महिला नेतृत्वले खानेपानी तथा सरसफाई सम्बन्धी कार्यक्रमहरूलाई व्यावहारिक दिगो र परिणाममुखी बनाउन महत्वपूर्ण योगदान दिन्छ महिला नेतृत्वले लैंगिक समानता र महिला सशक्तिकरणलाई पनि प्रवर्धन गर्दछ निर्णय प्रक्रियामा महिलाको सक्रिय सहभागिताले उनीहरूको आत्मविश्वास बढ़नुका साथै समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुन्छ यसले समुदायमा सकारात्मक परिवर्तन ल्याउनुका साथै भावी पुस्तालाई पनि समान सहभागिताको सन्देश प्रवाह गर्दछ त्यसैले सुरक्षित दिगो र सर्वसुलभ खानेपानी व्यवस्थापनका लागि महिला सहभागिता मात्र पर्याप्त हुँदैन महिला नेतृत्व पनि उत्तिकै आवश्यकता हुन्छ महिलाको नेतृत्वले खानेपानी क्षेत्रलाई थप उत्तरदायी समावेशी र प्रभावकारी बनाउँदै समुदायको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ खानेपानी सरसफाई र स्वच्छता मानव स्वास्थ्य वातावरण संरक्षण तथा समग्र सामाजिक विकासका आधारभूत पक्षहरू हुन् यी विषयहरूलाई प्रभावकारी पारदर्शी उत्तरदायी र दिगो बनाउन सुशासनको महत्वपूर्ण भूमिका रहन्छ सुशासनले स्रोत साधनको उचित व्यवस्थापन सेवाको समान पहुँच तथा नागरिकको विश्वास अभिवृद्धि गर्न सहयोग पुर्याउँछ खानेपानी तथा सरसफाई क्षेत्रमा सुशासन आवश्यक हुनुको पहिलो कारण के छ त यो सुनौ
3: पानी जीवन हो मानव जीवन स्वस्थ हुन खानेपानी सफा र सुरक्षित हुनुपर्छ सुरक्षित खानेपानीको पहुँच भएमा मात्रै सरसफाई र स्वच्छता सम्भव छ। नेपालको संविधान 2072 को धारा 35(4) ले स्वास्थ्य सम्बन्धी हक अन्तर्गत सुरक्षित खानेपानी तथा सरसफाईलाई मौलिक हकको रूपमा राखेको छ। यसका साथै संयुक्त राष्ट्र संघद्वारा प्रस्तावित एवं अनुमोदित दिगो विकास लक्ष्य 6 मा पनि सबैका लागि खानेपानी र सरसफाईको उपलब्धताका साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने भनिएको छ। जुन लक्ष्य सन् 2030 सम्ममा पूरा गर्ने प्रतिबद्धता जनाउँदै नेपाल सरकारले यसको जिम्मेवारी मुख्यतः स्थानीय तहलाई दिएको छ। त्यसैले हरेक स्थानीय तहहरू नगरपालिका तथा गाउँपालिकाले आआफ्नो पालिकाको खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्र सुशासन अन्तर्गत खासस्व योजना तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ। स्थानीय तह खानेपानी सरसफाई तथा स्वच्छता योजना विशेष मार्गचित्र हो जसले तोकिएको अवधि सन् 2030 सम्ममा संविधान र दिगो विकास लक्ष्यले निर्धारण गरेको गन्तव्यसम्म पुग्न मार्ग निर्देशन गर्दछ। यसका निम्ति नेपाल सरकार खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभागले खानेपानी सरसफाई तथा स्वच्छता खासस्व योजना तर्जुमा मार्गदर्शन 2076 जारी गरेको छ। यस मार्गदर्शनले सबै स्थानीय तहलाई एकै खालको खासस्व योजना बनाउन बाटो देखाउँछ। यो कामलाई सजिलो बनाउन विभागले मोबाइल वा कम्प्यूटरमा आधारित सूचना व्यवस्थापन प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याएको छ जसले स्थानीय प्रदेश एवं संघीय तहको खानेपानी सरसफाई तथा स्वच्छताको तथ्याङ्क र सूचनाहरू एकीकृत गर्ने काम गर्छ। यो प्रणालीलाई एमवास एम

0: खानेपानी परीक्षण महीनावारी स्वच्छताका कार्यक्रमहरू अघि बढ़ाउने र त्यसको निरीक्षणको काम गर्नेछ। पालिका स्तरमै पानीको गुणस्तर मापनको सुविधा उपलब्ध गराएर हरेक नागरिकको पहुँचमा सुरक्षित खानेपानी तथा सरसफाई पुर्याउन वास शाखाले विशेष भूमिका खेल्न सक्छ, जसले पिंगु समुदायलाई दूषित पानीजन्य रोग र महामारीबाट टाढ़ै राख्छ। विपदको घड़ीमा समेत यस्तो शाखाको सक्रियताले धेरैको ज्यान जोगाउन सकिन्छ।
1: सुशासनले आर्थिक पारदर्शिता र जवाबदेहितालाई मजबूत बनाउँछ। खानेपानी तथा सरसफाई आयोजनाहरूमा संकलन हुने शुल्क अनुदान तथा अन्य आर्थिक स्रोतहरूको सही उपयोग सुनिश्चित गर्न नियमित लेखा परीक्षण, सार्वजनिक सुनवाई तथा सामाजिक परीक्षण आवश्यक हुन्छ। यसले भ्रष्टाचार, अनियमितता तथा स्रोतको दुरूपयोगलाई न्यूनीकरण गर्न मदद गर्दछ। आजका लागि कार्यक्रम सुरक्षित पानी यति नै। कार्यक्रम उत्पादनमा सहयोग गर्ने वाटर एड नेदरल्याण्ड, ज्वालामुखी गाउँपालिका र फोकस नेपाललाई धन्यवाद। अनि यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुहुने तपाईलाई विशेष धन्यवाद। कार्यक्रम सुरक्षित पानीप्रति तपाईका सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू छन् भने 01052960 मार्फत हामीलाई टिपाउँदै गर्नुहोला। आजलाई भने प्राविधिक मित्र विकल्प चेपाङसँगै म राजाराम शर्मा विदा हुन्छु। तपाईको दिन शुभ रहोस्। नमस्कार।

0: भर्ना खुल्यो।
1: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानीगाउँ धारिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
1: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 3 किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसईई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिका लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्मदर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पुनः शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क रु 1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अजय कुमार यादव 98161-10-66 नवीन काफले सूचना अधिकारी 98549-50-39 रश्मिला दंगाल अधिकारी 98549-56-90-34 सन्तोष नगरकोटी 98511-20-97 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ। शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपिडी सेवा
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू हाड जोड्ने सेवा बाल रोग सेवा जनरल फिजिसियन
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान
1: भिडियो एक्सरे सेवा
0: इको सेवा हरेक दिन बिहान र बेलुका।

0: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल टाली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: Bibonia.
1: Extreme energy drink.
2: Sanitary Saman.
3: Adhikari Sagar.
2: Bajor Prince.
3: Adhikari Sagar.
2: Dhara Fitting.
3: Adhikari Sagar.
2: Kyle Marble.
3: Adhikari Sagar.
4: ए दाई के को नारा बाजी हो दाई
5: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
4: के हो लौ न त हामीलाई नि भन्दिनु न
5: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरु द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
4: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
5: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 01052148 मोबाइल नम्बर 9840946656

रेडियोधारी 105.5 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodharing.org मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 38 बजेको खबरमा म वेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। आर्थिक वर्ष 2083-84 लागि संघीय सरकारबाट धादिङका स्थानीय तहका लागि झण्डै 5 अर्ब बजेट विनियोजन। गंगा जमुना गाउँपालिकाका सहजकर्ताहरू तथा अगुवा कृषकहरूको लागि 2 दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन। नाथढुङ्गा सिस्नो खोला सुरुङ मार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने। चितवन मेडिकल कलेजमा मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया। र गृहमन्त्री गुरूङ र नवप्रवर्तन मन्त्री फुनको शपथ। प्रधानमन्त्री सहित मन्त्रीहरूलाई डीडीसीको उत्पादन प्याकेटमा बाँडियो। धादिङ जिल्लाको 13 वटा स्थानीय तहले आर्थिक वर्ष 2083-84 लागि संघीय सरकारबाट रू 4 अर्ब 97 करोड़ 37 लाख अनुदान पाउने भएका छन्। जिल्ला स्थित 2 नगरपालिका र 11 गाउँपालिकाका लागि अर्थ मन्त्रालयले स्व बजेट विनियोजन गरेको हो। जिल्लाका स्थानीय तहहरूमध्ये बेनीघाट रोराङ गाउँपालिकाले सबैभन्दा बढ़ी अनुदान प्राप्त गरेको छ। बेनीघाट रोराङका लागि कुल 48 करोड़ 81 लाख रूपियाँ विनियोजन भएको छ। यसै गरी सबैभन्दा कम बजेट प्राप्त गर्नेमा रूबीभाली गाउँपालिका रहेको छ, जसका लागि 20 करोड़ 71 लाख रूपियाँ विनियोजन गरिएको छ। नीलकण्ठ नगरपालिकालाई रू 74 करोड़ 34 लाख विनियोजन गरिएको छ। नीलकण्ठले समानीकरण अनुदानतर्फ 21 करोड़ 39 लाख, सशर्त अनुदानतर्फ रू 48 करोड़ 46 लाख, विशेष अनुदानतर्फ 1 करोड़ 50 लाख र समपूरक अनुदानतर्फ रू 2 करोड़ 59 लाख पाउनेछ। धुनीबेसी नगरपालिकालाई रू 38 करोड़ 8 लाख विनियोजन गरिएको छ। धुनीबेसीले समानीकरण अनुदानतर्फ रू 14 करोड़ 24 लाख, सशर्त अनुदानतर्फ रू 20 करोड़ 86 लाख, विशेष अनुदानतर्फ रू 1 करोड़ 40 लाख र समपूरक अनुदानतर्फ रू 1 करोड़ 58 लाख पाउनेछ। खनियावास गाउँपालिकालाई रू 25 करोड़ 2 लाख विनियोजन गरिएको छ। खनियावासले समानीकरण अनुदान तर्फहरू 9 करोड़ 19 लाख, सशर्त अनुदानतर्फ रू 12 करोड़ 18 लाख, विशेष अनुदानतर्फ रू 1 करोड़ 79 लाख र समपूरक अनुदानतर्फ रू 1 करोड़ 86 लाख पाउनेछ। गंगा जमुना गाउँपालिकालाई रू 38 करोड़ 14 लाख विनियोजन गरिएको छ। गंगा जमुनाले समानीकरण अनुदानतर्फ रू 11 करोड़ 96 लाख, सशर्त अनुदानतर्फ रू 23 करोड़ 23 लाख, विशेष अनुदानतर्फ रू 1 करोड़ र समपूरक अनुदानतर्फ रू 1 करोड़ 95 लाख पाउनेछ। गजुरी गाउँपालिकाले रू 36 करोड़ 62 लाख विनियोजन गरिएको छ। गजुरीले समानीकरण अनुदानतर्फ रू 13 करोड़ 96 लाख, सशर्त अनुदानतर्फ रू 20 करोड़ 71 लाख, विशेष अनुदानतर्फ रू 1 करोड़ 40 लाख र समपूरक अनुदानतर्फ रू 55 लाख पाउनेछ। गल्छी गाउँपालिकालाई रू 32 करोड़ 44 लाख विनियोजन गरिएको छ। गल्छीले समानीकरण अनुदानतर्फ रू 13 करोड़ 58 लाख र सशर्त अनुदानतर्फ रू 18 करोड़ 86 लाख पाउनेछ। ज्वालामुखी गाउँपालिकालाई रू 37 करोड़ 68 लाख विनियोजन गरिएको छ। ज्वालामुखीले समानीकरण अनुदानतर्फ रू 12 करोड़ 91 लाख, सशर्त अनुदानतर्फ रू 22 करोड़ 96 लाख, विशेष अनुदानतर्फ रू 1 करोड़ 31 लाख र समपूरक अनुदानतर्फ रू 50 लाख पाउनेछ। त्रिपुरा सुन्दरी गाउँपालिकालाई रू 39 करोड़ 31 लाख विनियोजन गरिएको छ। त्रिपुरा सुन्दरीले समानीकरण अनुदानतर्फ रू 13 करोड़ 20 लाख, सशर्त अनुदान तर्फ रू 24 करोड़ 11 लाख, विशेष अनुदानतर्फ रू 45 लाख र समपूरक अनुदानतर्फ रू 1 करोड़ 55 लाख पाउनेछ। थाक्रे गाउँपालिकालाई रू 31 करोड़ 64 लाख विनियोजन गरिएको छ। थाक्रेले समानीकरण अनुदानतर्फ रू 15 करोड़ 3 लाख र सशर्त अनुदानतर्फ रू 23 करोड़ 90 लाख पाउनेछ। नेत्रावती डब्जुङ गाउँपालिकालाई रू 24 करोड़ 27 लाख विनियोजन गरिएको छ। नेत्रावती डब्जुङले समानीकरण अनुदानतर्फ रू 9 करोड़ 63 लाख, सशर्त अनुदानतर्फ रू 13 करोड़ 49 लाख र समपूरक अनुदानतर्फ रू 26 लाख पाउनेछ। बेनीघाट रोराङ गाउँपालिकालाई रू 48 करोड़ 81 लाख विनियोजन गरिएको छ। बेनीघाट रोराङले समानीकरण अनुदानतर्फ रू 15 करोड़ 82 लाख, सशर्त अनुदानतर्फ रू 30 करोड़ 54 लाख, विशेष अनुदानतर्फ रू 1 करोड़ 56 लाख र समपूरक अनुदानतर्फ रू 97 लाख पाउनेछ। रूबीभ्याली गाउँपालिकालाई रू 20 करोड़ 71 लाख विनियोजन गरिएको छ। रूबीभ्यालीले समानीकरण अनुदानतर्फ रू 9 करोड़ 38 लाख, सशर्त अनुदानतर्फ रू 10 करोड़ 18 लाख र समपूरक अनुदानतर्फ रू 1 करोड़ 15 लाख पाउनेछ। सिद्धलेख गाउँपालिकालाई रू 42 करोड़ 23 लाख विनियोजन गरिएको छ। सिद्धलेखले समानीकरण अनुदानतर्फ रू 12 करोड़ 90 लाख र सशर्त अनुदानतर्फ रू 29 करोड़ 33 लाख पाउनेछ।
उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा जलवायु कृषक पाठशाला संचालनमा संलग्न सहजकर्ताहरू तथा अगुवा कृषकहरूको दुई दिने क्षमता अभिवृद्धि अनुभव आदान प्रदान तथा योजना तर्जुमा तालिम सम्पन्न भएको छ। अगुवा कृषकहरूको दुई दिने क्षमता अभिवृद्धिको उद्घाटन गंगाजमुना गाउँपालिकाको उपाध्यक्ष रामेश्वर सिमखडा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल आडवा नेपालका कार्यक्रम अधिकृत माधव जंग महत ओडाध्यक्ष कुमार बहादुर अधिकारी तथा अन्य सरकारवालाहरूको उपस्थितिमा उद्घाटन गरिएको थियो। तालिममा 23 जना कृषक तथा अन्य सरकारवाला सहित कुल 30 जनाको सहभागिता रहेको गंगा जमुना गाउँपालिकाकी लैंगिक सहायक शर्मिला गुरूङले जानकारी दिनुभयो। उहाँको अनुसार तालिमले जलवायु कृषक पाठशाला संचालनलाई थप प्रभावकारी सहभागितामूलक र परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ। तालिमको पहिलो दिन गत वर्ष संचालन गरिएका जलवायु कृषक पाठशालाहरूको समीक्षा कृषक सहभागिता सिकाई उपलब्धि तथा अनुभव आदान प्रदान गरिएको थियो। सहभागीहरूले विभिन्न बालीमा संचालन भएका पाठशालाका सफल अभ्यास सिकाई तथा चुनौतीहरूको बारे समूहगत छलफल र प्रस्तुति गरेका थिए। साथै कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीहरूको पहिचान गरी तिनको समाधानका लागि अपनाइएका उपायहरूबारे समेत विस्तृत छलफल गरिएको थियो। जलवायु कृषक पाठशाला निर्देशिकामा समेटिएका विषयवस्तु यसको उद्देश्य प्रयोग विधि तथा व्यावहारिक पक्षबारे विस्तृत प्राविधिक सत्र संचालन गरिएको थियो। सहभागीहरूले निर्देशिकाको प्रभावकारी प्रयोगबाट कृषक समूहहरूमा सिकाई प्रक्रिया थप सुदृढ़ हुने धारणा व्यक्त गरेका थिए। जलवायु उत्थानशील कृषि अभ्यास माटो स्वास्थ्य व्यवस्थापन जलवायु जल व्यवस्थापन तरकारी तथा बाली उत्पादन प्रविधि किरा तथा रोग व्यवस्थापन लगायतका विषयमा गाउँपालिकाको कृषि विकास शाखाका प्राविधिक गोकर्ण अधिकारीद्वारा प्राविधिक सत्र संचालन गरिएको थियो। साथै स्थानीय सरकार तथा सेवा प्रदायक निकायहरूसँग समन्वय र सेवा पहुँच सुदृढ़ीकरणका उपायहरूबारे पनि छलफल गरिएको थियो। प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रभावकारी सहजीकरण शिव वयस्क सिकाई पद्धति तथा अगुवा कृषकहरूको भूमिका र जिम्मेवारी सम्बन्धी सत्र सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा जलवायु कृषक पाठशालाका असल अभ्यास सफलताका कथाहरू सिकाई तथा अभिलेख व्यवस्थापन सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो। तालिमको अन्तिम सत्रमा आगामी दिनमा जलवायु कृषक पाठशाला संचालन सम्बन्धी कार्ययोजना तयार गरी अन्तिम रूप दिइएको थियो। सहभागीहरूले सिकेका ज्ञान सिप र अनुभवलाई व्यवहारमा उतार्दै समुदाय स्तरमा जलवायु उत्थानशील कृषि अभ्यास प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। समापन कार्यक्रममा वक्ताहरूले स्थानीय सरकार समुदाय अगुवा कृषक तथा विकास साझेदार संस्थाहरूबीचको सहकार्यबाट कृषि उत्पादन वृद्धि जीविकोपार्जन सुधार तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। उक्त कार्यक्रम उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढ़ीकरण परियोजना अन्तर्गत प्रयास नेपाल र आडवा नेपालको साझेदारीमा संचालन गरिएको हो। परियोजनाले गंगा जमुना गाउँपालिकामा जलवायु परिवर्तनबाट प्रभावित समुदायहरूको खाद्य सुरक्षा जीविकोपार्जन तथा उत्थानशील क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि संचालन गर्ने गरी तयारी भइरहेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग संचालनमा ल्याउने तयारी गरिएको हो। हाल सुरुङ मार्ग भएर आवतजावत गर्ने सवारी साधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राविधिक काम भइरहेको उहाँले बताउनुभयो। सुरुङ मार्गभित्र उद्धार प्रयोजनका लागि के कस्ता काम गर्ने, आपतकालीन अवस्थामा के गर्ने तथा एवं भेन्टिलेशनको अवस्था के कस्तो छ भनेर टोल शुल्क उठाउने कम्पनीले आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो। 24 घण्टा सुरुङ संचालनका लागि 150 जना कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई सिफ्टका आधारमा परिचालन गरिनेछ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको कुल भौतिक प्रगति 99.5% र वित्तीय प्रगति 96% रहेको जानकारी दिनुभएको छ। सुरुङ मार्ग संचालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन एआरटीजेबी बीच यसअघि औपचारिक सम्झौता भइसकेको छ। सेवा प्रदायक कम्पनीले आगामी 5 वर्षसम्म सुरुङ मार्ग संचालन तथा मरमतको औपचारिक रूपमा जिम्मा पाएको हो। सुरुङ मार्गको संचालन र मरमत सम्भारको जिम्मा पाएको सेवा प्रदायकले सिभिल संरचना, मेकानिकल, इलेक्ट्रिकल र सुरुङभित्रका सुरक्षा प्रणालीको नियमित रेखदेख र मरमत गर्नुपर्नेछ। आयोजनाको मुख्य सुरुङ मार्गको लम्बाई 2688 मिटर रहेको आयोजना कार्यालयले जनाएको छ। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल
इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राध्यापक डाक्टर अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छा कामलाई गाउँपालिका केटी युवती खाना खान नसकेपछि तीन दिन अघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो। कार्डियो भास्कुलर सर्जनले समय शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डाक्टर शाहले चिरफार नगरी आधुनिक न्यूरो इन्टरभेन्सनल प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राखेको बताउनुभयो। 1000 एकजनाले यस्तो समस्या देखिन्छ। डाक्टर शाहको अनुसार मानिसमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा नसा पनि कमजोर हुने र फुट्ने समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया भएका भए यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। आज दुईजना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले मन्त्री परिषद विस्तार गर्नुभएको हो। प्रधानमन्त्री शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री मसुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीले आज राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सुदन गुरूङले दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो। फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा गोर्खा एकबाट निर्वाचित उहाँ यसअघि 27 दिन गृहमन्त्री बन्नुभएको थियो। गुरूङ गएको चैत 13 गते गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा उहाँले वैशाख 9 गते पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि छानबिन भएको थियो। छानबिनबाट क्लीन चिट पाएसँगै गुरूङ गृह मन्त्रालयमा फर्किनु भएको हो। महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। उहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्नु भएको थियो। आज बसेको मन्त्री परिषद बैठकमा प्रधानमन्त्री सहित मन्त्रीहरूलाई दुग्ध विकास संस्थान डीडीसीको उत्पादन प्याकेटमा बाँडिएको छ। कृषि मन्त्री गीता चौधरीले बैठकमा वितरण गरेको प्याकेटमा डीडीसीको उत्पादन दूध, दही, पेड़ा, बटर, चीज लगायत रहेका थिए। यसबाट डीडीसीको प्रवर्धन अभियानलाई थप मदत पुग्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि पनि डीडीसीकै उत्पादन याक चीजको फोटोसहित सामाजिक सञ्जालमा आफ्नो तस्विर सार्वजनिक गर्नुभएको थियो। सरकारले सरकारी स्वामित्वको डीडीसीको उत्पादनको प्रवर्धन साथै अन्य स्वदेशी वस्तुको प्रयोग र उपयोगमा जोड़ दिन प्रयास गरेको भन्दै चर्चा हुँदै आएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। आर्थिक वर्ष 2083-84 को लागि संघीय सरकारबाट धादिङका स्थानीय तहका लागि झण्डै 5 अर्ब बजेट विनियोजन। गंगाजमुना गाउँपालिकाका सहजकर्ताहरू तथा अगुवा कृषकहरूको लागि 2 दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन। नागढुङ्गा सिस्ने खोला सुन मार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने। चितवन मेडिकल कलेजमा मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया। र गृहमन्त्री गुरूङ र नवप्रवर्तन मन्त्री पुनको शपथ। प्रधानमन्त्री सहित मन्त्रीहरूलाई डीडीसीको उत्पादन प्याकेटमा बाँडियो। यसका साथै अहिलेलाई खबर यति नै। भोलि बिहान 6:45 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म वेक बिदा हुन्छु। नमस्कार।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू
2: खाना बनाउनु अघि
5: खाना खानु अघि
2: साना बालबालिकालाई खाना खुवाउनु अघि
5: चर्पी गएर आएपछि
2: फोहोर कुरा छोएपछि
5: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ
2: जनहितका लागि सामुदायिक सन्देश सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ
6: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
7: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
6: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
7: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
8: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
9: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
8: फोन नम्बर 01052363 मोबाइल नम्बर 9841426383
1: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
10: सुन जस्तो कि जात पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
1: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ मिसिनमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
10: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
11: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँ
12: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
1: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226707

0: एनिमल रिलायंस लाइफ इंश्योरेंस खुले राज्यों
1: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइदैन निधार यता ल्याउँदा टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
1: उता हेर त भान्जा
2: हेरिरहेको छु त मामा
1: के देखेउ त भान्जा
2: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
1: मामा भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब धादिङदेखि बिग बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
3: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङदेखि बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
4: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर 010-5509-17 97510-97778
5: शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण
6: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु

0: रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।